नमस्कार, मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलोहर्ज मा हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज ओन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंगा 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 5 गते, तदनुसार अंग्रेजी वर्ष 2026 जून महिनाको 19 तारीक, आज शुक्रबार। हाम्रो स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोतागणलाई कार्यक्रममा हार्दिक स्वागत अनि अभिवादन जनाउँदै आजको हाम्रो प्रथम अधिवेशन शुरू गर्न लागिरहेका छौं। यसै मंगलध्वनीबाट

श्रोता, आजको सुविचार छ, सफलता भाग्यले होइन, निरन्तर प्रयास, सकारात्मक सोच र दृढ संकल्पले प्राप्त हुन्छ। यसै सुविचारको साथ अब प्रस्तुत गर्दैछौ ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात।

श्रोता, जहाँ श्रद्धा हुन्छ त्यहाँ शक्ति हुन्छ, जहाँ भक्ति हुन्छ त्यहाँ शान्ति हुन्छ। भक्ति प्रभात कार्यक्रममा अब श्रोताहरूलाई सुनाइरहेका छौं सन्ध्या मुखर्जीका स्वरमा केही मीठा मीठा भजनहरू।

श्रोता भनिन्छ, ईश्वरलाई सम्झिने हृदय कहिले एक्लो हुँदैन। जसको मनमा भगवान बस्नुहुन्छ उसको जीवनमा आशा र उज्यालो कहिले कम हुँदैन। श्रोताहरूलाई सुनाइरहेका छौ ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात।

श्रोता, यस बिहानी हामी ईश्वरको स्मरण गराइरहेका छौं। आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा भक्ति प्रभात कार्यक्रम अन्तर्गत सन्ध्या मुखर्जीका भजनहरू सुनाएर र यो अन्तिम भजन सुनाइरहेका छौं। स्वीकार्नुहोस्।

हस्त श्रोता, यसै भजनको साथ आजलाई भने भक्ति प्रभात कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:53 भइरहेको छ। यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ गान्धी कथा, विषय रहनेछ गान्धीजी अनि स्वच्छता। 7:25 आकाशवाणीको खुर्साङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजी भाषामा समाचार भने 8:30 आकाशवाणीको उत्तर पूर्वी केन्द्र सोलोङबाट सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार। 8:40 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला। 9 बजे प्रस्तुत गर्नेछौ

आदिम मानिस पशुसरह जीवन यापन गर्थे। त्यस समय स्वच्छताको वास्ता नै थिएन। सभ्यताको क्रमिक विकाससितै स्वच्छताको जन्म भयो। भारतीय परिप्रेक्ष्यमा हेर्ने हो भने वैदिक सनातन संस्कृति प्राचीनतम संस्कृति हो। संस्कृतिबाटै धर्मको विकास हुन गयो। वैदिक सनातन संस्कृति अन्तर्गत चिन्हित गरिएको धर्मका 10 लक्षणहरूमा शौच अथवा स्वच्छतालाई मुख्य लक्षणको रूपमा राखिएको छ। स्वच्छता, पवित्रता र सात्विकता शब्दहरू पर्याय रूपमा बुझिन्छन्। बाह्य र आन्तरिक स्वच्छता बिना भौतिक र मानसिक विकास सम्भव हुँदैन। त्यसैले स्वच्छतालाई सभ्यताको श्रीवृद्धिको एक सोपान मानिएको हो। स्वच्छता नै दिव्यताको अर्को रूप हो भन्ने भनाईमा गान्धीजीको जीवन जिउने विचार, दर्शन र सिद्धान्त समाहित भएको छ। गान्धीजीकी आमा पुतलीबाई कट्टर वैष्णव धर्मावलम्बी थिइन्। गान्धी परिवार त्यसैकारण शाकाहारी परिवार थिए। सन् 1888 ब्यारिस्टरको अध्ययन गर्न लन्डन जान अघि गान्धीजीले धेरै अडचनहरूको सामना गर्नु पर्यो। गैर हिन्दू मुलुक जान दिन कोही बनिया परिवारकाहरू राजी थिएनन्। बनिया सम्प्रदायबाटै जैन धर्मका महन्त बनेका बेचारजी स्वामीको सशर्त अनुमोदन र आफ्नी आमाको अघि मदपान नगर्ने प्रण गरे पश्चात गान्धीजीको विदेश यात्रा स्वीकृत भयो। यसरी शारीरिक, मानसिक, नैतिक, चारित्रिक र वैचारिक स्वच्छता पालन गर्ने घरबाटै प्रशिक्षित पाएका गान्धीजी स्वच्छताका पक्षधर थिए। फराकिलो दृष्टिकोणबाट हाईस्कूल तहका साथी शेख मेहतापसित खानपान र नैतिकताकै कारण गान्धीले साथ छोडेका थिए। इंग्ल्याण्ड पुगेर अंग्रेज शाकाहारी व्यवस्थाका अग्रणी हेनरी सल्टलाई गान्धीले भेट्न सके। आफ्नो प्रणमा टिकेर गान्धीले विश्वलाई नै गान्धीवादको प्रतिपादन गर्न सके। दक्षिण अफ्रिकाबाट फर्केर आएपछि गान्धीजीले 2 वर्षसम्म आफ्नो देश घुमे र यति बेला उनलाई ज्ञात भयो कि भारतको सबैभन्दा ठूलो समस्या स्वच्छता हो। यसको ठूलो कारण जानकारीको अभाव मात्र नभएर मानिसको साँघुरो मानसिकता प्रमुख रहेको थियो, जो स्वच्छ पर्यावरण आदिको निम्ति एउटा अडचन नै भएर रहेको थियो। उनले अंग्रेजले भारतीयहरूलाई लगाएको आरोप, जो कि यस प्रकार थियो, भारतीयहरूलाई सफा बस्न, स्वच्छ रहन असजिलो महसुस हुन्छ भन्ने कुराको खण्डन गर्दै अंग्रेजहरूले भारतीयलाई काला आदमी भनेर यसो भनेका हुन् भन्ने लागेको थियो। तर दक्षिण अफ्रिकाबाट फर्केर भारतको सबै प्रान्त घुमिसकेपछि याद भयो कि यो कुरा धेरै हदसम्म ठिक रहेछ, किनभने उनी आफ्नो देशको जुनै ठाउँमा भ्रमण गरे पनि मैला, धुलो, खुला शौच, फोहोर साथै साफ सफाई गर्ने समुदायमाथि नराम्रो व्यवहार, शोषण आदि गरेको पाए। सन् 1909 गान्धीजीले हिन्द स्वराज लेखिसकेका थिए, जसमा स्वच्छता, साफ सफाई साथै छुवाछुत भेदभाव आदिमाथि पनि प्रकाश पार्न यो धेरै सफल भएको थियो। गान्धीजीलाई आफ्नो देशको गाउँ बस्तीको सफाई, स्वच्छताको समस्या गम्भीर विषय हो भन्ने कुरा उनीहरूले चम्पारणमा काम गर्दा अझ बढ़ी थाहा भएको थियो। उनलाई यो पनि थाहा भयो कि यो काम एक्लै

0: गरेर हुँदैन वा सम्भव छैन। त्यसैले उनले समुचित ग्रामीण शिक्षा दिन, उचित ठानेर कुनै काममा सबैलाई परिचित गराउन साथै त्यसप्रतिको झुकाउको भावना सृजना गर्न शिक्षा प्रशिक्षण साथै त्यसलाई व्यवहारमा ल्याउन जरूरी छ भन्ने कुरा चम्पारण वा सत्याग्रह आश्रम स्कूलमा सफाई साथै स्वच्छताको शिक्षा दिन शुरू गरे। यसमा महिलाहरूलाई सिकाइयो कि अक्षर चिन्ह भन्दा सफा बस्न जरूरी छ, यसको निम्ति हामीले विशेष ध्यान साफ सफाईमा दिनुपर्छ। यसपछि सफाई र स्वच्छता प्रत्येक राजनीतिक साथै सामाजिक सुधार कार्यक्रमको एउटा अभिन्न अंग बन्यो। गान्धीजीले स्वच्छताको केवल व्यावहारिक पहल मात्र गरेनन् तर व्यावहारिक शिक्षा पनि दिए। स्वच्छताको निम्ति उनले जनसहभागिता साथै जनजागरूकतामा विशेष बल दिए र साफ सफाईको लागि आत्मप्रेरित प्रयासलाई आवश्यक पनि माने। स्वच्छतालाई सामूहिक जिम्मेवारी बताएर उनले यसको निम्ति प्रत्येक व्यक्तिले नै यसलाई चिन्ताको विषय बनाउनुपर्छ र जिम्मेवारी लिनुपर्छ भन्दै स्वच्छतालाई चेतावनी कानूनमा मात्रै जारी गरेर प्राप्त गर्न सकिँदैन, यसलाई आफ्नो आदतमा सामेल गर्नुपर्छ र हासिल गर्न सकिन्छ पनि भनेका छन्। गान्धीजीले हामीलाई यो जिम्मेवारीको पनि बोध गराए कि हामीले अरूको लागि मैला गर्नु हुँदैन, आफूले गरेको मैलाको सफाई पनि आफै गर्नुपर्छ, यसमा सानो ठूलोको भेदभाव हुनुहुँदैन। यसै सन्दर्भमा 25 अप्रेल 1929 यंग इण्डियाको अंकमा उनको टिप्पणी यस्तो छ, हामी आफ्नो घरको मैला हटाउने वा घर सफा गर्न विश्वास गर्छौं तर हामीले समाजको पर्वा नगरी त्यो मैला बाहिर गल्लीमा जंगलमा फ्याँक्न विश्वास गर्छौं। हामी व्यक्तिगत रूपमा सफा बस्छौं तर राष्ट्र समाजको सदस्यको रूपमा होइन, जसमा प्रत्येक एउटा व्यक्तिले नै सानो अंश हुन्छ। यसैले नै हामी आफ्नो घरको सिमाना बाहिर दैलो बाहिर धेरै फोहोर मैला भेट्ने गर्छौं। हाम्रो वरिपरि कुनै अर्को मान्छे मैला बनाउन आउँदैनन्। यसरी आफ्नो घर बाहिर मैला फ्याँकेर हामीलाई घर सफा भए जस्तो लाग्छ तर त्यो मैलाले आफ्नो गाउँ समाज मैला बनाएको पत्तो नै हुँदैन। स्वच्छताबारे गान्धीजी यसो भन्नुहुन्छ,
1: उस क्याम्पमा जो गन्दगी थी उसकी तो कोई इंतहा नहीं थी। वो गन्दगी क्यों? उसमें तो पीछे हमारी पुरानी आदत, हिंदू हो या तो मुसलमान, क्योंकि मैं तो हिंदू कैंप में भी यहाँ चला गया हूँ, मुसलमानों के कैंप में भी गया, लेकिन यहाँ मुझको तो नाक है ही नहीं, कोई न सुगंधी आती है दुर्गंधी आती है, तो लड़कियाँ तो मुझको मेरे पर हंसती है कि हाँ तुमको नाक रहता तो पीछे कैसे वहाँ खड़े रह सकते थे, इतनी वहाँ से बदबू निकलती है। किसी ने मुझको इशारा भी किया कि यहाँ पैखाने हैं वो तो देखो, तो मैं समझ गया पैखाने वो तो नरक की खान है। क्यों ऐसी है? क्यों उसको कौन साफ करे? अगर मैं उस कैंप का कमांडर हूँ तो मैं तो उसकी बर्दाश्त नहीं करूँगा। और मैं रहा इस तरह से, मेरे मातहत जो कैंप रहती थी वो कैंप ऐसी गंदी नहीं रह सकती, इतने सिपाही तो पड़े मिलिट्री के पड़े अच्छे, वो तो बंदूक, उनको कहो कि इतना गंदा यहाँ मेला रहता है वो क्यों रहता है, तो कहेंगे कि हमारा वो काम कहाँ है, हमको तो बंदूक चलाने का हुक्म है। ठीक है, आज जो हमारी मिलिट्री है, आज हमारे सिपाही है, उनका तो मेरी निगाह में ये काम है कि उनके हाथ में एक कुदारी भी होनी चाहिए, एक पावड़ा भी होना चाहिए कि जिससे कहीं भी गंदगी है तो उसको साफ करे, पहले पहल उनका वो काम होना चाहिए। मैं तो बहुत कठोर हृदय का आदमी हूँ, मैं तो कहूँगा मैंने किया है ऐसा, मैंने चलाई है यहाँ वो हरिद्वार में, हरिद्वार में जब कुंभ का मेला था तो हमारा सबका काम था कि वहाँ के जो जो कैंप का सैनिटेशन था वो सैनिटेशन फजर में करने के लिए हम निकल जाते थे और वो सब मेला करते थे, यात्री लोग आते थे वो सबको तो उसका साफ कर देते थे, सिवाय मुझको तो चैन नहीं हो सकता था और सबको वो तालीम दी गई। लेकिन मैं कहूँगा तो उसका पहला काम ये है कि अपने कैंप है उसको बिल्कुल साफ रखना।
0: गांधीजीले हामीलाई स्वच्छताको देखावटी शिक्षा दिएनन् तर यसलाई आफ्नो निजी जीवनमा उतारेर एउटा पथ प्रदर्शक भएर बाटो देखाउने काम मात्र गरेनन् तर एउटा ज्वलन्त उदाहरण साथै प्रेरणाको स्रोत पनि भएका छन्। साबरमती आश्रमको साफ सफाई साथै बोट बिरूवाको देखभाल पनि उनी आफै गर्थे। केवल भारतमा मात्र नभएर दक्षिण अफ्रिकामा पनि साफ सफाईको प्रेरणाको स्रोत बनेर देखाए। उनी त्यहाँ जुन बस्तीमा बस्थे त्यहाँ साथै त्यसको वरिपरि ठाउँको शहरको सफाईमा उनले ठूलो योगदान पुर्याए। यो कुरा त्यो समयको हो जति बेला डर्बनको एउटा भारतीय बस्तीमा प्लेग जस्तो भयानक रोग फैलिएको थियो। यति बेला गान्धी

अंग्रेजी न केवल बीमारी को सेवा करे तर प्लेग जस्तो रोग नफैलियोस भनेर त्यस इलाकाको सफाईको निम्ति एउटा अभियान नै चलाए। यसो गर्दा उनले आफू पनि त्यस रोगको चपेटमा आउँथे तर यस कुरालाई उनले परवाह पनि गरेन। अर्को उदाहरण हेर्ने हो भने जति बेला कोलकातामा कंग्रेसको सम्मेलन चल्दै थियो त्यहाँ सम्मिलित हुन गान्धी दक्षिण अफ्रिकाबाट आएका थिए। कार्यक्रम स्थलको मैला र अस्वच्छता देखेर उनी भावुक भए र आफै त्यस ठाउँको सफाई गर्न शुरू गरे। यहाँसम्म कि उनले त्यहाँको शौचालयको सफाई पनि स्वयं गरे र त्यस सभामा सहभागी हुन आएका प्रतिनिधिहरूलाई दिएको भाषण पनि स्वच्छताको महत्वमाथि प्रकाश पारे। गान्धीजीले स्वच्छताको पाठ केवल जनसाधारणलाई मात्र सिकाएनन् तर निजी क्षेत्र साथै सार्वजनिक क्षेत्रमा पनि स्वच्छता बढ़ाउनु पर्ने कुरा विशेष जोड़ दिए। उनको विचारमा प्रत्येक संगठनमा सानोदेखि ठूलो ओहदामा प्रत्येक सदस्यको जिम्मेवारी हुन्छ कि आफू बसेको काम गरेको ठाउँको पर्यावरणलाई मैला वा प्रदूषित बनाउनु हुँदैन। सरकार तथा नगर परिषदले केही हदसम्म प्रयास गर्छ तर उनीहरूको आफ्नै सीमा हुन्छ। यदि प्रत्येक व्यक्तिले यसलाई आफ्नो कर्तव्य र जिम्मेवारी सम्झ्यो भने भारतलाई केवल एउटा स्वच्छ राष्ट्र बनाउने लक्ष्य मात्र हासिल हुँदैन तर आध्यात्मिक रूपमा पनि भारतीय स्वच्छ बन्न सक्छ। यसो भएमा भारत स्वच्छ राष्ट्र एउटा स्वच्छ सभ्यताको उदाहरण समेत बन्नेछ। एउटा स्वच्छ व्यक्ति हुने उदाहरण बनेर हामी पनि गर्व गर्न सकिन्छ। भारतले महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्रता पायो अंग्रेजको हातबाट, तर भारत स्वतन्त्र भए पनि गान्धीजीको स्वच्छ भारत स्वस्थ भारत बनाउने सपना नै रह्यो। उनको भनाई अनुसार स्वच्छता स्वतन्त्रता भन्दा पनि बढ़ी जरूरी छ। उनले सफाई र स्वच्छतालाई गान्धीवादी धारणामा जिउने एउटा महत्वपूर्ण पक्ष मानेका थिए। उनको सपना सम्पूर्ण स्वच्छता थियो। स्वच्छता शारीरिक स्वास्थ्य साथै स्वच्छ र स्वस्थ वातावरणको निम्ति अत्यन्तै महत्वपूर्ण छ। प्रत्येक मानिसले मैला फोहोरबाट हुने बिमार आदिसँग सजग हुन जरूरी छ। आफू सफा बस्न मानिसले सानैदेखि सिक्नुपर्छ र यसलाई आदत बनाउनुपर्छ। यदि यसो गरे सामूहिक ठाउँमा सफा बनाउनु कुनै आपत पर्दैन। गान्धीले भनेका छन्, आई विल नट लेट एनी वान वक थ्रू माई माइन्ड विदाउट विथ दियर डटी फिट, अर्थात म कसैलाई पनि मेरो मनस्थितिमा नराम्रो नकारात्मक र मैला विचार लिएर आउन दिदिन। स्वतन्त्रता भन्दा बढ़ी महत्वपूर्ण विषय हो स्वच्छता। गान्धीजीको यो भनाईद्वारा हाम्रो जीवनमा स्वच्छता कति महत्वपूर्ण छ भन्ने बुझिन्छ। सबैभन्दा ठूलो कुरा के छ भने उनी बाहिरी स्वच्छता जस्तै घर छिमेकी आदिको मात्र नभएर मनको स्वच्छताको प्रबल पक्षधर थिए। उनको विचारमा यदि मन साथै छिमेकी स्वच्छ छैन भने राम्रो साँचो तथा इमान्दारिता तथा सकारात्मक विचार मानिसमा आउँदैन वा उब्जिन असम्भव हुन्छ। आन्तरिक स्वच्छता बाह्य स्वच्छताको लागि अनि आवश्यक ठान्दथे। उनको यस विचारको उदाहरण उनको एक पत्रमा यसरी लेखिएको पाइन्छ, वो जो सचमुच में भीतर से स्वच्छ है वो अस्वच्छ बनकर नहीं रह सकता, अर्थात जो साँच्चै भित्रबाट नै स्वच्छ वा चोखो छ त्यो अस्वच्छ भएर बाँच्न सक्दैन। एउटा सुन्दर पवित्र सत्य र नराम्रो भावना मुक्त समाज निर्माणको निम्ति गान्धीजीको स्वच्छता दर्शन भन्दा श्रेष्ठ अर्को कुनै दर्शन छैन भन्दा दुई मत नहोला। सन् 1999 नै स्वच्छता कार्यक्रमको शुरूआत हाम्रो देशमा भएको हो। सन् 2012 तत्कालीन सरकारले निर्मल भारत अभियानको रूपमा यस कार्यक्रमलाई परिचालन गर्यो। सन् 2014 माननीय प्रधानमन्त्रीद्वारा स्वच्छ भारत अभियान कार्यक्रम एउटा मिशनको रूपमा सम्पूर्ण भारतमा परिचालन भइरहेको छ। सन् 2019 गान्धीजीको 150 जयन्तीमा समारोह पालन गर्दा एक स्वच्छ भारत अन्तर्गत रही सम्पूर्ण भारतवासीले उनलाई श्रद्धाञ्जली अर्पण गरून् भन्ने प्रधानमन्त्रीको सपना छ। यसै उद्देश्यलाई कार्यान्वयन गर्न स्वच्छता अभियान चलाइएको हो, साथै चलिरहनेछ। स्वच्छ भारत अभियानको परिप्रेक्ष्यमा गान्धीजीको स्वच्छता दर्शन अत्यन्तै प्रासंगिक छ। यो अभियानलाई सफल बनाउनको लागि हामीलाई गान्धीजीले देखाएको बाटोमा हिँड्न जरूरी छ। हामीले स्वच्छ भारतको लक्ष्य केवल आफ्नो आत्माको शुद्धिकरण साथै आफ्नो वरिपरिको साफ सफाई गरेर मात्र हासिल गर्न सक्छौं, जसको सबैभन्दा पहिला हाम्रो मानसिकता स्वच्छ राख्न जरूरी छ। त्यो नै गान्धीप्रतिको साँचो श्रद्धाञ्जली हुन जान्छ।

0: श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो गान्धी कथा कार्यक्रममा गान्धीजी अनि स्वच्छता जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।
1: वर्क फ्रॉम होम, हाई सैलरी, कसे क्लिक में, अरे वाह।
2: अनजान लिंक्स पर क्लिक मत कीजिए, आरबीआई कहता है
3: जानकार बनिए, सतर्क रहिए।
4: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
5: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
4: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
5: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
4: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
5: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोक। त आउनु श्रोता, अब हामी केही क्षण सुनौ एउटा मिठो भजन कलाकार अनुराधा पटवालको स्वरमा।

श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:25 भइरहेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार केही क्षण प्रतीक्षा गर्नुहोला।

नमस्कार, यो आकाशवाणी हो, समाचार सबि नगरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज मध्यप्रदेशको ओंकारेश्वरमा अन्तर्राष्ट्रिय सिकल सेल दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ। त्यसपछि उहाँले ओडिशाको रायरंगपुरमा धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको लागि एक विश्वसनीय साझेदारको रूपमा उदाइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सफल भ्रमणपछि स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत जम्मा 2400 करोड़ प्रोत्साहन रकम वितरण गर्नुहुनेछ। अनि कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले चार राज्यहरू तमिलनाडु, गुजरात, उत्तर प्रदेश र हरियाणाका लागि न्यूनतम समर्थन मूल्य एमएसपीमा दाल र तिलहनको ठूलो मात्रामा खरीदलाई अनुमोदन गर्नुभएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आज मध्यप्रदेशको ओंकारेश्वरमा अन्तर्राष्ट्रिय सिकल सेल दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ। त्यसपछि उहाँले ओडिशाको रायरंगपुरमा धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। यसमा एम्स भुवनेश्वरद्वारा आयोजित चिकित्सा शिविर, खानी प्रभावित गाउँहरूको लागि एक विशाल एकीकृत ग्रामीण पाइपलाइन पानी आपूर्ति परियोजना, ब्रह्म कुमारीजको मातृ शक्ति भवन र एक विशेष सर्किट हाउस समावेश छन्। यसअघि राष्ट्रपतिले हिज बेतुलमा आध्यात्मिक जागरण मार्फत आदिवासी समाजको सशक्तिकरण भन्ने विषयवस्तुमा केन्द्रित कार्यक्रममा भाग लिनुभयो। यस अवसरमा बोल्नुहुँदै वहाँले आदिवासी समुदायको सशक्तिकरण देशको विकासको लागि महत्वपूर्ण रहेको टिप्पणी गर्नुभयो र उनीहरूको जीवनशैली, प्रकृति र आध्यात्मिक मूल्य मान्यतामा गहिरो जडा गाडेको उल्लेख गर्नुभयो। यसपछि राष्ट्रपतिले खाण्डवा जिल्लाको ओंकारेश्वर र ममलेश्वर ज्योतिर्लिङ मन्दिरहरूमा प्रार्थना गर्नुभयो। भ्रमणको अर्को चरणमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदी भोलि ओडिशाको मयूरभंग जिल्लाको पहाड़पुर गाउँको भ्रमण गर्नुहुनेछ। आइतबार राष्ट्रपति जबलपुरमा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ र रानी दुर्गावती विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। उहाँ 22 जूनमा कोनो राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन आजदेखि लद्दाखको 3 दिने भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले लेहमा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। यो श्री राधाकृष्णनको केन्द्र शासित प्रदेश लद्दाखको पहिलो भ्रमण हो। भ्रमणको क्रममा उपराष्ट्रपति भोलि लुकुङ गाउँको भ्रमण गर्नुहुनेछ, जहाँ उहाँले स्थानीय स्वसहायक समूहहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। उहाँले वाइब्रेन्ट भिलेजेस अन्तर्गत सीमा क्षेत्रमा चलिरहेका विकास परियोजनाहरूको पनि समीक्षा गर्नुहुनेछ। उपराष्ट्रपतिले युद्ध स्मारकमा श्रद्धांजली अर्पण गर्नुहुनेछ। श्री राधाकृष्णन 21 जूनमा लेहमा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। योग मार्फत समग्र स्वास्थ्य र कल्याणको सन्देश प्रबन्धन गर्न युवा सशस्त्र बलका कर्मचारी र विभिन्न संस्थाका सदस्यहरूले कार्यक्रममा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको लागि एक विश्वसनीय साझेदारको रूपमा उदाइरहेको बताउनु भएको छ। हिज राति पेरिसमा भारतीय समुदायलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, देशहरू बीचको सम्बन्ध पहिले व्यापारमा मात्र आधारित थियो, तर अब वाणिज्यसँगै विश्वास पनि उत्तिकै महत्वपूर्ण भएको छ। श्री मोदीले भन्नुभयो, G7 बैठकमा उहाँले विश्वासमा आधारित साझेदारीको महत्वमा जोड़ दिनुभयो। प्रधानमन्त्रीले G7 शिखर सम्मेलनमा स्पष्ट सन्देश दिनुभयो, विश्वव्यापी शासन समावेशी हुँदा मात्र प्रभावकारी हुन्छ। उहाँले जोड़ दिनुभयो, विश्वव्यापी वृद्धि साझा हुँदा

0: मात्र दिगो हुन्छ र प्रविधिले विश्वासमा आधारित हुँदा मात्र मानवतालाई साँच्चै फाइदा पुर्याउँछ। श्री मोदीले भन्नुभयो, विश्व हाल अनिश्चितता र अवरोधको अवधिमा गुजिरहेको छ। उहाँले भन्नुभयो, यी चुनौतीपूर्ण समयमा फ्रान्स र भारत बीचको साझेदारी विश्वास स्थिरता र सहयोगको बलियो स्तम्भको रूपमा देखा परेको छ। उहाँले अझ भन्नुभयो, दुवै पक्षले आफ्नो सम्बन्धलाई विशेष विश्वव्यापी रणनीतिक साझेदारीको स्तरमा पुर्याएका छन्।
1: हर देश रिलायबल सप्लाई चेन चाहता है, हर देश स्टेबल पार्टनरशिप चाहता है, हर देश ऐसे साथियों की तलाश में है जिन पर लंबे समय तक भरोसा किया जा सके, और ऐसे समय में भारत विश्व में एक ट्रस्टेड पार्टनर के रूप में उभर रहा है।
0: श्री मोदीले आफ्नो सरकारको 12 वर्ष पूरा भएको अवसरमा आफू फ्रान्स आइपुगेको बताउनुभयो र उहाँले विगत 12 वर्षमा भारतले सबै क्षेत्रमा अभूतपूर्व विकास देखेको पनि बताउनुभयो।
1: 12 सालको यस कालखण्डमा भारतका जीडीपी दोगुना हुआ है, एयरपोर्ट की संख्या दोगुनी हुई है, यूनिवर्सिटीज की संख्या भी दोगुनी हो गई है, हाईवे कंस्ट्रक्शन की स्पीड 3 गुना बढ़ गई है और मेट्रो नेटवर्क 4 गुना बड़ा हो गया है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsGorsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सफल भ्रमणपछि स्वदेश फर्किनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले भारत र फ्रान्स बीचको मित्रता भविष्यमा अझ बलियो हुने बताउनु भएको छ। प्रधानमन्त्रीले फ्रान्सको यो भ्रमणले धेरै महत्वपूर्ण परिणामहरू प्राप्त गरेको उल्लेख गर्नुभयो। यो महत्वपूर्ण भ्रमण नाइसमा इण्डिया इनोभेट्स कार्यक्रमबाट शुरू भयो। त्यसपछि प्रधानमन्त्रीले एभियनमा G7 शिखर सम्मेलन र पेरिसमा भिवाटेक शिखर सम्मेलनमा भाग लिनुभयो। प्रधानमन्त्री श्री मोदीले एक सामुदायिक कार्यक्रमलाई पनि सम्बोधन गर्नुभयो र प्रमुख कार्यकारी अधिकारीसँग भेट गर्नुभयो। श्री मोदीले राष्ट्रपति म्याक्रोन र फ्रान्सका जनतालाई न्यानो स्वागतको लागि कृतज्ञता व्यक्त गर्नुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदीको सफल भ्रमणले भारत फ्रान्स विशेष विश्वव्यापी रणनीतिक साझेदारीलाई नयाँ गति प्रदान गरेको र प्रमुख क्षेत्रहरूमा सहयोग बढ़ाउने साझा प्रतिबद्धतालाई बलियो बनाएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत जम्मा 2400 करोड़ प्रोत्साहन रकम वितरण गर्नुहुनेछ। केन्द्रीय श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडवियाले भन्नुभयो, यो योजनाको शुरूआतदेखि नै 63 लाख भन्दा बढ़ी कर्मचारीहरूलाई औपचारिक कार्यबलमा समावेश गरिएको छ, जसमा महिलाहरूको हिस्सा लगभग 30% रहेको छ। उहाँले उल्लेख गर्नुभयो, यी प्रोत्साहनहरू प्राप्त गर्ने 80% भन्दा बढ़ी प्रतिष्ठानहरू 25 भन्दा कम कर्मचारी भएका साना उद्यमहरू हुन्। डाक्टर मान्डवियाले भन्नुभयो, कार्यक्रमको यो क्रममा प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत 15 लाख भन्दा बढ़ी लाभार्थीहरूलाई प्रोत्साहन रकम हस्तान्तरण गरिनेछ। आफ्नो पहिलो सरकारी नोकरी प्राप्त गर्ने युवाहरूले 2 किस्तामा 15,000 रूपियाँसम्मको प्रोत्साहन रकम प्राप्त गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि पश्चिम बंगालको हुगली जिल्लाको तारकेश्वरबाट प्रधानमन्त्री किसान सम्मान निधि पीएम किसान योजनाको 2300 किस्ता जारी गर्नुहुनेछ। कृषि तथा कृषक कल्याण मन्त्रालयले देशभरिका 94 करोड़ भन्दा बढ़ी किसानको ब्यांक खातामा 18,880 करोड़ रूपियाँ भन्दा बढ़ी रकम सीधै हस्तान्तरण गरिने जानकारी दिएको छ। यस किस्ताबाट 2,18,00,000 भन्दा बढ़ी महिला किसानहरू पनि लाभान्वित हुनेछन्। यस किस्ताको 7 फरवरी 2019 शुरू भएको पीएम किसान योजना अन्तर्गत वितरण गरिएको जम्मा रकम 4,46,000 करोड़ रूपियाँ भन्दा बढ़ी हुनेछ। पश्चिम बंगालमा मात्रै 45,35,000 भन्दा बढ़ी किसानको नयाँ किस्ता अन्तर्गत 907 करोड़ रूपियाँ भन्दा बढ़ी रकम पाउनेछन्। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले 4 राज्यहरू तमिलनाडु गुजरात उत्तर प्रदेश हरियाणाका लागि न्यूनतम समर्थन मूल्य एमएसपी दाल र तिलहनको ठूलो मात्रामा खरीदलाई अनुमोदन गर्नुभएको छ। कृषि तथा किसान कल्याण मन्त्रालयले यी राज्यहरूमा यो खरीद मूल्य समर्थन योजना अन्तर्गत गरिने बताएको छ। यस वर्षको गर्मी मौसमको लागि स्वीकृत खरीदबाट उत्तर प्रदेशले सबैभन्दा बढ़ी फाइदा उठाएको छ। राज्यको लागि 48,298 मेट्रिक टन मूंग, 97,970 मेट्रिक टन

0: उड़द र 41,718 मैट्रिक टन बदाम खरीद को लागि स्वीकृति दिएको छ। यी परिणामहरूको जम्मा एमएसपी 1,490 करोड़ भन्दा बढ़ी छ। गुजरात को लागि यस वर्षको गर्मी मौसमको लागि 18,250 मैट्रिक टन मूंगको खरीदलाई अनुमोदन गरिएको छ। स्वीकृत खरीदको लागि एमएसपी 160 करोड़ भन्दा बढ़ी हुने अनुमान गरिएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू आज मध्यप्रदेशको ओंकारेश्वरमा अन्तर्राष्ट्रिय सिकल सेल दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ। त्यसपछि वहाँले ओडिसाको रायरंगपुरमा धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको लागि एक विश्वसनीय साझेदारको रूपमा उदाइरहेको बताउनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सफल भ्रमणपछि स्वदेश फर्किनु भएको छ। अनि कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले चार राज्यहरू तमिलनाडु, गुजरात, उत्तर प्रदेश र हरियाणा का लागि न्यूनतम समर्थन मूल्य एमएसपीमा दाल र तेलहनको ठूलो मात्रामा खरीदलाई अनुमोदन गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्दै हुनुहुन्छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर फेरि हामी उपस्थित भएका छौं। खुशबु आज पर्यो
1: 19 तारिक
0: हजुर 19 तारिक जुनमा हामी आइपुगेका छौँ।
1: निकै आधा भयो जुन।
0: हजुर हजुर हजुर। अब निकै टाढोबाट ठिमाउने अलिक गाह्रो हुन थाल्यो नि।
1: हजुर हजुर। हामीले चन्द्रमा भन्दाखेरि जहिले पनि यो डल्लो खालको भन्दाखेरि चाहिँ आदि नै विशेष हामीले याद
0: गर्नुहुन्छ। तपाईँले मानसिकताको कुरा गर्नुभयो जुन भन्दाखेरि साँच्ची नै हामीले डल्लो जुन त कहिले
1: सम्झिँदैन।
0: डल्लो देखेन त होइन होला। हजुर। र आज हामी 19 तारिक जुनको कुरा गर्न आइपुगेका छौँ प्रणाम सिक्किम कार्यक्रमको एक नवीनतम अङ्क लिएर। र आजको कार्यक्रमको थालनी चाहिँ एउटा धार्मिक कुराबाट गरौं होला है। किनभने आजकै दिन जन्मेका थिए छैटौं सिख धर्मगुरु गुरु हरगोविन्द साहिबजी। उनको जन्म आजकै दिन 1595 अमृतसर पंजाबमा भएको थियो। उनले नै अकाल तख्तको निर्माण गरेका थिए। उनी नै युद्धमा सामेल हुने पहिलो धर्मगुरू पनि हुन्। उनले नै सिखहरूलाई आफ्नो अधिकारको रक्षा गर्न र शत्रुहरूसित लड्नको लागि युद्ध कौशल र सैन्य प्रशिक्षण लिनमा प्रेरित गरेका थिए। भनिन्छ उनी स्वयंले पनि बदलदो समयको माग अनुसार शास्त्रीय ज्ञानसितै शस्त्र ज्ञान पनि लिएका थिए। धेरै परोपकारी योद्धा साथै धर्मगुरू थिए उनी। उनको जीवन दर्शन जनसाधारणको कल्याणसित जोड़िएको थियो। यसैकारण गुरूमती दर्शन राष्ट्रको कुना कुनासम्म पुगेको थियो। त्यो बेला धर्मगुरू हरगोविन्द साहेबले सिख जीवन दर्शनलाई समसामयिक समस्याहरूसित मात्र नजोडेर एक यस्तो जीवन दृष्टिकोण निर्माण पनि गरे जसले गौरवपूर्ण समाधानहरू र सम्भावनाहरूलाई उजागर गर्दछ। उनी समावेश भएका युद्धहरू हुन् रोहिल्ला युद्ध, करतारपुर युद्ध, अमृतसरको युद्ध जो 1634 लड़िएको थियो भने हरगोविन्दपुरको युद्ध, गुरसरको युद्ध र किरतपुरको युद्ध आदि आदि। र उनले नै किरतपुर साहेबको स्थापना पनि गरेका थिए भने मेरी पिरीको स्थापना पनि उनले नै गरेका थिए। त आज गुरू हरगोविन्द साहेबको जन्मदिन सत्तु

0: हजुर श्रोता, जन्मकै कुरालाई हामी अघि बढाउन चाहन्छौ।
1: हजुर, जन्मकै कुरा गर्दा 1871 माधवराव सप्रेको जन्म आजकै दिन मध्यप्रदेशमा भएको हो। उनी राष्ट्रभाषा हिन्दीको उन्नायक, प्रखर चिन्तक, मनीषी सम्पादक, स्वतन्त्रता सेनानी र सार्वजनिक कार्यहरूको निम्ति समर्पित कार्यकर्ताहरूको श्रृंखला तयार गर्नमा प्रेरक भनु मार्गदर्शक थिए। माधव प्रसाद सप्रेको कथा एक टोकरी भर मिट्टीलाई हिन्दीको पहिलो कथा हुनको श्रेय प्राप्त छ। उनी मराठी भाषी भए पश्चात पनि हिन्दीको विकासका निम्ति सतत कार्य गरेका छन्। 1947 जन्मेका हुन् सर अहमद सलमान रुश्दी। उनी ब्रिटिश मूलका भारतीय उपन्यासकार एवं निबन्धकार हुन्। उनले आफ्नो दोस्रो उपन्यास मिडनाइट चिल्ड्रनबाट प्रसिद्धि प्राप्त गरेका हुन्, जसबाट 1981 बुकर्स पुरस्कार प्राप्त भएको थियो। उनको अधिकांश प्रारम्भिक उपन्यास भारतीय उपमहाद्वीपमा आधारित छ। उनको शैलीको वर्गीकरण धेरैजसो ऐतिहासिक कल्पनासँग संयोजित जादुई यथार्थवादको रूपमा गरिन्छ र उनको कृतिहरूको प्रमुख विषय वस्तुपूर्वी र पश्चिमी विश्वहरूबीच कैयौं नाता जोडिन, अलग हुन र देशान्तरणहरूको कथा रहेको छ। उनले लेखेका पहिलो उपन्यास हो ग्रायमस। उनको दोस्रो उपन्यास मिडनाइट चिल्ड्रन्सलाई कैयौं पुरस्कारहरू प्राप्त हुनको साथै 1981 सम्मको 100 वर्षको महान पुस्तकहरूमा एक मानिन्छ र 1981 बुकर्स, 1993 र 2008 सर्वश्रेष्ठ बुकर्सको पुरस्कार प्राप्त भएको छ। यसरी नै उनको कृतिहरूमा एक 1999 द ग्राउण्ड बिनिथ हर फिट एक हो। यसले आधुनिक रक संगीतको एक वैकल्पिक इतिहास प्रस्तुत गर्दछ। यू टू यस किताबमा समावेश कैयौं गीतहरूको बोलमा एक हो। यसैले रुश्दीलाई गीतकारको रूपमा पनि श्रेय दिएको छ। 16 जुन 2007 क्वीन बर्थडे अनर्समा साहित्यको सेवाको निम्ति रुश्दीलाई नाइटहुडको सम्मानले सम्मानित गरिएको थियो। उनको अर्को प्रसिद्ध विवादित पुस्तक हो सैटनिक भर्सेस, जो 1988 प्रकाशित भएको थियो। यो पुस्तकको प्रकाशनपछि सलमान रुश्दीलाई मार्ने धम्की पनि आएको हुनाले ब्रिटिश सरकारले सुरक्षाको व्यवस्था पनि गरिदिएको थियो। त आज सलमान रुश्दीको जन्मदिनमा हामी शुभकामना दिन चाहन्छौ। जन्मकै कुरा गर्दा 1970 जन्मेका हुन् भारतीय नेता साथै कांग्रेसका सदस्य राहुल गान्धी। 1985 भारतीय फिल्म अभिनेत्री काजोल अग्रवालको पनि आजकै दिन जन्म भएको। उनी भारतीय अभिनेत्री हुन् जसले सिंगम, मगधीरा, क्यू हो गया नाममा अभिनय गरेकी छिन्। 1931 उत्तराखण्ड र सिक्किमको राज्यपाल रहिसकेका सुदर्शन अग्रवालको पनि आजकै दिन जन्म भएको हो। उनको जन्म लुधियाना पंजाबमा भएको हो र सिक्किमको राज्यपालको रूपमा उनले 2007 सेवा पुर्याएका थिए। 1948 भारतीय राजनीतिज्ञ र मणिपुरको पूर्व मुख्यमन्त्री ओक्रम इबोवी सिंहको जन्म भएको हो। उनले मुख्यमन्त्रीको रूपमा पदभार 7 मार्च 2002 सम्हालेका थिए। 1945 जन्मेकी हुन् आङ सान सू। बर्मामा लोकतन्त्रको स्थापना गर्नको निम्ति संघर्ष गरिरहेकी प्रमुख राजनेता हुन्। 1945 रंगुनमा जन्मेकी आङ सान लोकतान्त्रिक रूपमा चुनिएकी प्रधानमन्त्री, प्रमुख विपक्षी नेता एवं म्यानमारको नेशनल लीग फर डेमोक्रेसीको नेता हुन्। उनलाई 1990 राफ्तो पुरस्कार र विचारहरूको स्वतन्त्रताको निम्ति सुखारो पुरस्कार र 1991 नोबेल शान्ति पुरस्कार प्रदान गरिसकेको छ। 1992 उनलाई अन्तर्राष्ट्रिय सामञ्जस्यको निम्ति भारत सरकारले जवाहरलाल नेहरू पुरस्कारले सम्मानित गरिएको छ। लोकतन्त्रको निम्ति आङ सानको संघर्षको प्रतीक बर्मामा पछिल्लो 20 वर्षसम्म कैदमा बिताएको 14 वर्ष गवाई छ। बर्माको सैनिक सरकारले उनलाई पछिल्लो कैयौं वर्षदेखि घरमै नजरबन्द राखेको थियो। उनलाई 13 नोभेम्बर 2010 रिहा गरेको हो। उनले 18 नोभेम्बर 2011 पूर्वाधिकार प्राप्त गरेका हुन्। त आज उनको जन्मदिनमा हामी धेरै शुभकामना दिन चाहन्छौ।

हजुर श्रोता, प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। यसै बीचमा अब पुण्यतिथि बारे कुरा गर्न मन परेको छ, किनभने आजको दिन नेपाली लोक संगीतका एक महान गायिका हीरा वाइबाको पुण्यतिथि परेको छ। दार्जीलिङ पहाड़को खरसाङ नजिक अम्बोटिया चिया बगानमा उनको जन्म भएको हो। उनले आफ्नो जीवनमा 300 भन्दा बढी लोकगीतहरू गाएकी छन् आफ्नो 40 वर्षे संगीत यात्रामा। 1966 सर्वप्रथम उनले रेडियोमा 3 गीतहरू रेकर्ड गरेकी थिइन्, फरिया ल्याइदेछन्, दौड़ी जाँदा, पर दौड़ी जाँदा र मायालु बिन्ती छ। यो गीतको रेकर्डिङ खरसाङमै भयो अनि पछि जब नेपाल रेडियोबाट ती गीतहरू बज्न शुरू भयो, ती गीतहरूले अचम्बको सफलता प्राप्त गरेको कुरा बताउँछन् संगीत अनुरागीहरू। हीरा वाइबा आकाशवाणी खरसाङमा सामूहिक उद्घोषकको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। उनले आकाशवाणी खरसाङमा थुप्रै गीतहरू रेकर्ड गरेकी छन्। हीरा वाइबालाई नेपाली अकादमी दार्जीलिङले 1986 मित्रसेन सम्मान पुरस्कार, सिक्किम सरकारले पनि 1996 मित्रसेन पुरस्कारले सम्मान गरेको हो। यसै गरी 2001 अगमसिंह गिरी पुरस्कार दियो। यसबाहेक गोर्खा शहीद सेवा समिति सम्मान, नेपाल सरकारबाट गोर्खा दक्षिण बाहु साधना सम्मान, मधुरीमा फूलकुमारी महतो पुरस्कार आदिले सम्मानित गरिएको हो। उनको मृत्यु आजको दिन 2011 71 वर्षको उमेरमा घरभित्रै भएको एउटा दुर्घटनाको कारण भएको हो। उहाँलाई श्रद्धांजलि अर्पण गर्दै श्रोता उहाँले नै गाउनु भएको एउटा उहाँको चर्चित गीत आज हामी श्रोता समक्ष राख्दैछौं।

0: हजुर श्रोता अब कुरा गरौं आजकै दिन विगतमा देश विदेशमा घटेका केही घटनाहरू बारे।
1: हजुर सर्वप्रथम कुरा गरौं भारतको प्रसंगमा। 1966 आजकै दिन मुम्बईमा शिवसेना राजनैतिक पार्टीको स्थापना भएको थियो। 1979 आजकै दिन जनता दल विभाजन भएपछि मोरारजी देसाईले इस्तीफा दिनुभएको थियो। 1981 आजकै दिन भारतले एप्पल एयरलाइन प्यासेन्जर पेलोड एक्सपेरिमेन्ट सेटेलाइट लन्च गरेको थियो। अब कुरा गरौं विश्वको।
0: हजुर 1269 फ्रान्सको राजा लुईले सबै यहुदीहरूलाई शर्मको बिल्ला अर्थात बुर्खा लगाउने आदेश जारी गरेको थियो।
1: हजुर 1464 आजकै दिन फ्रान्सका राजा लुइस छैटौंले डाक सेवाको थालनी गरेका थिए।
0: 1623 फ्रान्सिसी गणितज्ञ लेखक दर्शनशास्त्री ब्लेज पास्कलको जन्म आजकै दिन भएको थियो।
1: 1829 आजकै दिन ब्रिटिश प्रधानमन्त्री रोबर्ट पीले लन्डन मेट्रोपोलिटन पुलिस अर्थात बबिजको गठन गरेका थिए। 1846 आजकै दिन

0: औपचारिक रूपमा प्रथम बेसबल गेम खेलिएको थियो।
1: 1910 पहिलो पल्ट फादर्स डे वाशिङटन स्पोकेनमा मनाइएको थियो।
0: 1889 आजको दिनदेखि शार्लक होम्स एडभेन्चर मेन विथ द ट्विस्टेड लिप शुरू भएको थियो।
1: 1921 तुर्की र फिलिस्तिनको इसाईहरूले यहुदीहरूको विरूद्ध मैत्री सम्झौतामा हस्ताक्षर गरेका थिए।
0: 1910 आजको दिनदेखि जर्मनीमा प्रथम हवाई सेवा शुरू भएको थियो। 1921 आजको दिन प्रथम पल्ट ग्रेट ब्रिटेनमा जनगणना भएको थियो।
1: हजुर, आजकै दिनको घटनाबारे कुरा गर्दा 1961 कुवेतले इङ्ल्याण्डबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।
0: 1965 आजको दिन नुगेन काउकी साउथ भियतनामका प्रधानमन्त्री बनेका थिए। 1990 आदिम जनजातिहरूको सुरक्षाको लागि 1989 बसेको आदिम अनि जनजातीय सम्मेलनमा पारित वर्तमान अन्तर्राष्ट्रिय कानून आजको दिन प्रथमपल्ट नर्वेले स्वीकार गरेको थियो। 1990 आजको दिन मस्कोमा कम्युनिष्ट पार्टी अफ दि रसियन सोभियत फेडरेटिभ सोसियलिस्ट रिपब्लिकको गठन भएको थियो।
1: 1994 अर्नेस्टो सेम्पर कोलम्बियाको राष्ट्रपति बनेका थिए।
0: 2007 आजको दिन बगदादको अल खिलानी मस्कमा भएको बम ब्लास्टमा परेर 78 जना मारिएका थिए अनि 218 जना घाइते भएका थिए। 2012 आजको दिन ग्रीसका नयाँ गणतान्त्रिक पार्टीका एन्टोनिस समारसले ग्रीसमा मिलिजुली सरकार गठन गरेका थिए।
1: 2008 उत्तराखण्ड सरकारले गंगामा निर्माणाधीन 480 मेगावटको पाला मनेरी र 380 मेगावटको भौरोधारी परियोजनालाई स्थगित गरेको थियो।
0: यसरी नै वर्ष 2017 आजको दिन युएन रिफ्युजी एजेन्सीले जारी गरेको रिपोर्ट अनुसार 2016 विश्वभरि जम्मा 65.6 मिलियन मानिसहरू विस्थापित भएका थिए भने 2019 गरेको शोध अनुसार 70 वर्षपछि विश्वमा सबैभन्दा ज्यादा 70 मिलियन मानिसहरू विस्थापित भएका थिए। 2018 आजको दिन क्यानाडाको सेनेटले मनोरञ्जनको निम्ति मेरिजुआनाको प्रयोगलाई मान्य ठहर गर्न मतदान गरेका थिए। इतिहासकै कुरा गर्दा श्रोता, वर्ष 2024 आजकै दिन प्रिटोरिया साउथ अफ्रिकामा सिरिल रामापोसाले दोस्रो पल्ट दक्षिण अफ्रिकाका राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। 2024 नै आजकै दिन मक्का साउदी अरबिया गइरहेका 550 जना हज यात्रीहरूको असामयिक मृत्यु भएको थियो। श्रोता, यो थियो देश विदेशमा आजकै दिन विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। प्रणाम, सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। आकाशवाणीको गान्तोक केन्द्रबाट अब एउटा जानकारी राख्न चाहन्छौ आज पालन गरिने एउटा दिवसबारे। त्यो हो इन्टरनेशनल डे फर द इलिमिनेशन अफ सेक्सुअल भायोलेन्स इन कन्फ्लिक्ट। हजुर, संयुक्त राष्ट्र संघद्वारा प्रत्येक वर्ष 19 जूनको दिन अर्थात आजको दिन संघर्ष या त भनौं युद्धग्रस्त क्षेत्रमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गर्ने गरिन्छ। यो दिवस मनाउनुको मुख्य उद्देश्य युद्ध या त भनौं संघर्षको स्थितिमा यौन उत्पीड़नलाई युद्धको रणनीतिको रूपमा प्रयोग गरिनुको विरोध गर्नु र युद्धग्रस्त क्षेत्रका महिला र नानीहरूलाई यौन उत्पीड़नबाट बचाउनु र ती व्यक्तिहरू यस्ता यौन उत्पीड़नको विरोधमा आवाज उठाइरहेका छन् र जसले यौन उत्पीड़नको विरोध गर्दै आफ्नो ज्यानसम्म गुमाएका छन् उनीहरूलाई सम्मान र श्रद्धांजलि प्रकट गर्नु रहेको छ। संघर्ष या त भनौं युद्धग्रस्त क्षेत्रमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस 19 जूनको दिन किन मनाइन्छ भने 19 जून 2008 दिन सुरक्षा परिषद प्रस्तावना अर्थात 1820-2008 पारित भएको थियो, जस अन्तर्गत सुरक्षा परिषदले अर्थात सिक्युरिटी काउन्सिलले यौन उत्पीड़नलाई युद्धको रणनीतिको रूपमा प्रयोग गरिरहेको कुराको कड़ा शब्दमा भत्सना गरेको थियो र शान्ति स्थापनाको लागि बाधकको रूपमा मानेको थियो। र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले 23 अप्रेल 2019 संकल्प 2467 पारित गरेर यौन हिंसासित सम्बन्धित युद्ध रोकथाम गर्नको लागि सर्भाइभर सेन्टर एप्रोच कार्यक्रमलाई अघि बढ़ाउने योजना तयार पारेको छ, जुन एप्रोच अन्तर्गत युद्धको बेला यौन हिंसाका शिकार भएकाहरूको लागि चिकित्सा, मनोवैज्ञानिक सरसल्लाह अर्थात काउन्सिलिङ, स्वास्थ्य एवं यौन शिक्षा, आर्थिक अनि पारिवारिक सहायता, शिक्षा, न्याय साथै नजायज बच्चाहरूको उचित देखभाल साथसाथै उनीहरूको आर्थिक अनि शारीरिक जिम्मेवारीको वहन गर्नुपर्ने आधारभूत बुनियादी कुराहरू पनि सामेल छन्। यिनै कुराहरूलाई ध्यानमा राखेर श्रोता, आज विश्वभरमा पालन गरिन्छ इन्टरनेशनल डे फर द इलिमिनेशन अफ सेक्सुअल भायोलेन्स इन कन्फ्लिक्ट अर्थात युद्धको बेला हुने यौन हिंसाको निर्मूलीकरण गरिने अन्तर्राष्ट्रिय दिवस। प्रणाम, सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता, आजको दिनलाई वर्ल्ड सिकल सेल डेको रूपमा पनि पालन गरिन्छ। अब यसबारे हामी छोटो जानकारी राख्न चाहन्छौ। वर्ष 2008 को 22 दिसम्बरको दिन संयुक्त राष्ट्रको आमसभाले अर्थात युएनको आमसभाले एउटा संकल्प पारित गरेर सिकल सेल डिजीज आम मानिसहरूको एउटा स्वास्थ्य समस्या हो जो विश्वमा देखा परेका विभिन्न जेनेटिक या त भनौं वंशानुगत रोगहरूमध्ये एक हो र यस रोगको बारेमा विश्वका सबै मानिसहरूलाई उचित जानकारी दिनु

0: बनाइदिन्छ जसले गर्दा कोशिकाहरूको लचिलोपन पूर्ण रूपले कम गरिदिन्छ। यसो हुँदा शरीरमा विभिन्न जटिलताहरू देखा पर्छ। ब्लड सेलहरू नर्मल नभएर सिकल सेल आकारमा गठित भएपछि जो अलिक कड़ा हुन्छ। यसो हुँदा शरीरमा सजिलैसँग रक्त संचार र अक्सिजनको बहाली हुन सक्दैन। तब त्यो बेला शरीरमा पीड़ा उत्पन्न हुने गर्छ र जब यो पीड़ा अधिक हुन्छ यो अवस्थालाई मेडिकलको भाषामा सिकल सेल क्राइसिस पनि भनिन्छ। एउटा शोध अनुसार श्रोता सिकल सेल रोगीहरूमा हृदयघात हुने, छाती चसक चसक दुख्ने, अन्धोपन हुने, हड्डीहरू दुख्ने आदि रोगहरू बेसी देखा परेका छन् भने कतिको शरीरका संवेदनशील अंगहरू जस्तै लिभर, किडनी, लंग्स, हार्ट आदिमा पनि असर गरेको पाइएको छ। श्रोता यो रोग वंशानुगत रोग हो जो साधारणत बाल्य अवस्थामा नै देखा पर्दछ। जो उष्ण कटिबन्धीय क्षेत्रमा अधिक भेटाइएको एउटा रिपोर्टले बताएको छ भने डब्ल्यूएचओको शोध अनुसार युएसमा
1: अर्थात भनौं संयुक्त राज्य अमेरिकामा 5,000 मानिसहरूमध्ये केवल एकजनालाई यो रोग भएको थाहा लागेको छ। यसको लक्षणबारे कुरा गर्दा शरीरमा रक्तको कमी हुनु, शरीरको कुनै कुनै अंगहरू अकस्मात दुख्नु, किनभने जहाँ रक्त नली बन्द हुन्छ त्यो ठाउँमा सुन्निने अनि असाध्य पीड़ा हुने गर्दछ, एकदमै थाकेको अनुभव भइरहनु, जण्डिस हुनु यो रोगको मुख्य लक्षणहरू हुन्। उसो त श्रोता सिकल सेल रोग एउटा वृहत विषय हो, यसबारेमा सविस्तार बताइरहन धेरै समय लाग्ने हुन्छ। यसर्थ आजको प्रणाम सिक्किम कार्यक्रममा हामीले छोटकरीमा बतायौं कि आज पालन गरिन्छ विश्व सिकल सेल दिवस अनि सिकल सेल रोग के हो, कसरी हुन्छ, के कारण हुन्छ आदि बारेमा।

0: यसैको साथ आजको कार्यक्रम प्रणाम सिक्किमबाट पनि छुटिने बेला भइसकेको छ।
1: भोलि बिहान फेरि रोचक जानकारीहरूसितै प्रणाम सिक्किम कार्यक्रमको नवीनतम अङ्क लिएर तपाईँहरूको सेवामा आउनेछौ। तबसम्मको लागि हामीले बिदा चाहन्छौ। नमस्कार।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: गीत संगीतको यो श्रृंखला नेपाली आधुनिक गीतहरूको यात्रा गीतिमालामा अब सुनाउनेछौ। दुई लोकप्रिय कलाकार इन्द्रजीत मिजार अनि आशा भोसलेका स्वरमा रहेको यो गीत मनका भावनालाई यति मीठो गीतको मार्फत श्रोताको मन अनि मस्तिष्कमा बस्न सफल रहेको छ। स्वीकार्नुहोस्।
3: Tang, gini, tang, gini, tang.

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले भर्खरै सुन्नुभयो यो मिठो गीत कलाकार इन्द्रजीत मिजार अनि आशा भोसलेको स्वरमा। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौं निरोग बनौं। यस योग विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौड्याल र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमभीबीआरवाई को सफल कार्यान्वयनको उपलक्ष्यमा श्रम तथा रोजगार मन्त्रालयले आज नयाँ दिल्लीको विज्ञान भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राष्ट्रिय पीएमभीबीआरवाई कार्यक्रम आयोजना गर्दैछ। क्षेत्रीय पीएफ आयुक्त केसाम नामथाक तेन्जिङले सिक्किम पनि गान्तोकको सिक्किम मणिपाल विश्वविद्यालय समारोहमा सामेल हुने बताए। सिक्किम सरकारका श्रम तथा रोजगार मन्त्री भीमहाङ लिम्बुले यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुहुनेछ। आयुष विभागका सल्लाहकार एके खतानीको नेतृत्वमा रहेको टोलीले हिजो सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई लोकभवनमा भेट गर्यो। प्रतिनिधिमण्डलले राज्यपाललाई 12 अन्तर्राष्ट्रिय योग दिवसको समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिएको छ। युवा उद्यमी तथा अपूफीका सह संस्थापक दिवस कपिल छेत्री र शिलप राज गुरूङले हिजो लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। राज्यपालले यस पहल र युवा उद्यमीहरूको नवीन प्रयासहरूको प्रशंसा गर्नुभयो। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हिजो नयाँ दिल्लीको कर्तव्य भवनमा रक्षा मन्त्री राजनाथ सिंहलाई भेटेर सिक्किम राज्यसँग सम्बन्धित रणनीतिक महत्वका विषयमा छलफल गर्नुभयो। श्री सुब्बाले उत्तरी सिक्किममा विशेष गरी भारतका सीमावर्ती क्षेत्रहरूमा जाने मार्गहरूमा निरन्तर कनेक्टिभिटी चुनौतीहरूमाथि प्रकाश पारे। सिक्किमकी अर्पणा गुरूङ 30 जूनदेखि 4 जुलाईसम्म भूटानको थुम्पूमा आयोजना हुने 16 दक्षिण एसियाली बडी बिल्डिङ तथा फिजिक खेलकुद च्याम्पियनशीपमा सुकिम नोर्बु भोटिया र सीता विश्वकर्मासँगै भारतको प्रतिनिधित्व गर्न छनौट भएकी छिन्। चलिरहेको नशामुक्त सप्ताह 2026 को एक भागको रूपमा हिजो नाम्ची जिल्ला प्रशासनिक केन्द्र डीएसी परिसर नाम्चीमा जिल्लापाल अनुपा तामलिङले नशामुक्त भारत अभियानको यी प्रतिज्ञा सञ्चालन गर्नुभयो। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टूडियोको घड़ीमा समय यस बेला बिहानीको 9:02 भइसकेको छ र सधैंझै हामी उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। हजुर श्रोता, कार्यक्रम चित्रांजलीको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण श्रोतालाई यस कार्यक्रममा हार्दिक स्वागत अनि अभिवादन। ताउनु श्रोता, अब ढिलाइ नगरी हामी कार्यक्रमको थालनी गर्दैछौ। यो पहिलो गीत सुनाउन लागिरहेका छौं चलचित्र मेजर साहबबाट कलाकार उदित नारायणको आवाजमा। स्वीकार्नुहोस्।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आ आफ्नो फोटो

0: कैद फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूलाई सुनाइरहेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांचली। श्रोता कार्यक्रममा अब यो अघिल्लो गीत प्रस्तुत गर्दैछौ चलचित्र आवारा पागल दिवानाबाट कलाकार शान अनि सुनिधि चौहानको स्वरमा स्वीकार्नुहोस्।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र तेरी कसमबाट कलाकार अमित कुमारको स्वरमा। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम विषय रहनेछ योग गरौं निरोग बनाऊ। यस योग विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियो को टेलिफोन नम्बर 03592201171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज 19 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र राजबाट कलाकार अभिजित अनि अल्का याग्निकको स्वरमा। हस्तश्रोता यसैको साथ आजलाई भने कार्यक्रम चित्रांचलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9:30 भइसकेको छ र अब भने समय भएको छ लिम्बू लोकगीतको। हजुर श्रोता, प्रस्तुत गर्दछौ विभिन्न कलाकारको आवाजमा रहेका केही मीठा मीठा लिम्बू लोकगीतहरू। यो पहिलो गीत प्रस्तुत गर्दैछौ कलाकार खामसेक लिम्बूको स्वरमा। स्वीकार्नुहोस्।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ विभिन्न कलाकारको आवाजमा लिम्बू लोकगीतहरू। श्रोता यसैगरी अब सुनाइरहेका छौं कलाकार सञ्जमान लिम्बूको स्वरमा यो गीत सुन्नुहोस्।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत केशर लिम्बुको स्वरमा। त श्रोता यसैको साथ आजलाई पनि कार्यक्रम लिम्बु लोकगीतको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमभीबीआरवाई को सफल कार्यान्वयनको उपलक्ष्यमा श्रम तथा रोजगार मन्त्रालयले आज नयाँ दिल्लीको विज्ञान भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राष्ट्रिय पीएमभीबीआरवाई कार्यक्रम आयोजना गर्दैछ। क्षेत्रीय पीएफ आयुक्त केसाङ नामथक तेन्जिङले सिक्किम पनि गान्तोकको सिक्किम मणिपाल विश्वविद्यालय यस समारोहमा सामेल हुने बताए। सिक्किम सरकारका श्रम तथा रोजगार मन्त्री भीमहाङ लिम्बुले यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुहुनेछ। आयुष विभागका सल्लाहकार

एक खतानीको नेतृत्वमा रहेको टोलीले हिजो सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई लोकभवनमा भेट गर्यो। प्रतिनिधि मण्डलले राज्यपाललाई 12 अन्तर्राष्ट्रिय योग दिवसको समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिएको छ। युवा उद्यमी तथा अपुफीका सह संस्थापक दिवस कपिल छेत्री र सुलभ राज गुरूङले हिजो लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। राज्यपालले यस पहल र युवा उद्यमीहरूको नवीन प्रयासहरूको प्रशंसा गर्नुभयो। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हिजो नयाँ दिल्लीको कर्तव्य भवनमा रक्षा मन्त्री राजनाथ सिंहलाई भेटेर सिक्किम राज्यसँग सम्बन्धित रणनीतिक महत्वका विषयमा छलफल गर्नुभयो। श्री सुब्बाले उत्तरी सिक्किममा विशेष गरी भारतका सीमावर्ती क्षेत्रहरूमा जाने मार्गहरूमा निरन्तर कनेक्टिभिटी चुनौतीहरूमाथि प्रकाश पारे। सिक्किमकी अर्पणा गुरूङ 30 जूनदेखि 4 जुलाईसम्म भूटानको थिम्पूमा आयोजना हुने 16 दक्षिण एसियाली बडी बिल्डिङ तथा फिजिक खेलको च्याम्पियनशीपमा सुकिम नोर्बु भोटिया र सीता विश्वकर्मासँगै भारतको प्रतिनिधित्व गर्न छनौट भएकी छिन्। चलिरहेको नशा मुक्त सप्ताह 2026को एक भागको रूपमा हिजो नाम्ची जिल्ला प्रशासनिक केन्द्र डीएसी परिसर नाम्चीमा जिल्लापाल अनुपा तामलिङले नशा मुक्त भारत अभियानको ई प्रतिज्ञा सञ्चालन गर्नुभयो। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टूडियोको घड़ीमा समय यसबेला बिहानीको 10:02 भइसकेको छ र अब प्रस्तुत छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने। श्रोता कार्यक्रम ताजे तरानेमा यो पहिलो गीत सुनाइरहेका छौ चलचित्र गुमराहबाट कलाकार अरमान मल्लिक अनि शालमा आघाको स्वरमा सुन्नुहोस्।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र न्यूयोर्कबाट कलाकार केकेको स्वरमा सुन्दै हुनुहुन्छ। आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौं निरोग बनौं। यस योग विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय आज 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र मलाङबाट कलाकार सचेत तेन्दोनको स्वरमा आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा सुनिरहनु भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने। आजलाई भने हामी कार्यक्रम ताजे तरानेको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत प्रस्तुत गरिरहेका छौं श्रोताहरूको निम्ति चलचित्र श्याम बहादुरबाट कलाकार श्रेया घोषाल अनि सोनु निगमको आवाजमा स्वीकार्नुहोस्।

श्रोताहरूले सुनिरहनु भएको थियो यो मिठो गीत श्रेया घोषाल अनि सोनु निगमको स्वरमा। त श्रोता यसैको साथ आजलाई भने कार्यक्रम ताजेता रानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट कार्यक्रम एफएम गोल्ड।

कार्यक्रम नारी संसारमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अभिवादन। हजुर श्रोता, आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ

0: विश्व योग दिवस अर्थात वर्ल्ड योगा डे माथि आजको कार्यक्रममा हामी योगको महत्व, यसको विभिन्न लाभ तथा दैनिक जीवनमा योगको भूमिका बारे चर्चा गर्नेछौ। साथै यस विषयमा विशेष जानकारीका लागि हाम्रा विशिष्ट अतिथिसँग पनि कुराकानी गर्नेछौ। त्यसर्थ कार्यक्रमको अन्त्यसम्म हामीसँगै रहनुहोस् र योगको सकारात्मक सन्देशलाई आत्मसात गर्नुहोस्। हजुर श्रोता, यस कार्यक्रममा केही जानकारी दिनलाई हामीसँग जोडिनु भएको छ नाम्चीबाट श्रीमती पुष्पा छेत्री, योग इन्स्ट्रक्टर अर्थात योग प्रशिक्षक। त यहाँसित लिएको अन्तर्वार्ता हामी हजुरहरू समक्ष साझा गरिरहेछौ। तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ। नमस्कार।
1: नमस्कार, थ्याङ्क यू।
0: हजुर, त हामी विश्व योग दिवसमाथि कुराकानी गर्न लागिरहेछौ है। तपाईँ एक योगा इन्स्ट्रक्टर हुनुहुन्छ है, तपाईँमा धेरै अनुभव छ योगको है, अनि तपाईँलाई प्रश्न राख्न चाहन्छु है यस सम्बन्धी है। त विश्व योग दिवसको महत्व है के हो र यस वर्षको विषय वस्तु तथा सन्देशलाई तपाईँ कसरी व्याख्यान गर्नुहुन्छ त?
1: इन्टरनेसनल योगा डे चाहिँ हामीले चाहिँ हरेक वर्ष 21 जुनमा चाहिँ मनाउने गरेका छौँ। 21 जुनमा चाहिँ किन मनाएको भन्दाखेरि चाहिँ हाम्रो इन्डियाका अति आदरणीय प्राइम मिनिस्टर श्री नरेन्द्र मोदीज्यूले अन्तर्राष्ट्रिय सभामा चाहिँ उहाँले भन्नुभएको थियो कि योगालाई नै एकदमै महत्व दिनुपर्छ भनेर चाहिँ भन्नुभयो। त्यसमा चाहिँ यो सभामा युनाइटेड स्टेटमा चाहिँ जुन जनरल एसेम्ब्ली भएको थियो त्यति बेला चाहिँ उहाँले 2014मा चाहिँ एउटा सभामा योगालाई इम्पोर्टेन्ट दिनुपर्छ भनेर राख्नु भएको थियो। यसमा चाहिँ धेरैवटा कन्ट्रीहरूले नै समर्थ दिनु भएको थियो कि 21 जुनलाई चाहिँ एउटा योगा डे मनाउनु पर्छ भनेर। किन भन्दाखेरि एउटा 21 जुन चाहिँ सबसे लङ्गेस्ट डे भएको कारणले गर्दा यो डेलाई चाहिँ इन्टरनेसनल योगा डे भनेर घोषित गरियो।
0: हजुर, योग भनेको वास्तवमा के हो त है, र यसलाई केवल शारीरिक व्यायाम भन्दा फरक तथा समग्र जीवनशैलीको रूपमा किन हेरिन्छ त?
1: योग भनेको एउटा जुन हो।
0: हजुर,
1: अब जुन भन्नुको मतलब फिजिकल्ली, मेन्टल्ली, स्पिरिचुअली एकदमै आध्यात्मिकसँगले हामीलाई चाहिँ जुड्नु हो। आजकलको भाग दौड जिन्दगीमा अब यस्तो भइरहेको छ कि हामीले एकाअर्कालाई टाइम दिनु पाएको छैन, आफ्नो हेल्थलाई पनि हामीले केही ख्यालै राख्नु पाएको छैन। अन्त त्यही कारणले चाहिँ योगामा जुड्यो भने चाहिँ एकदम एउटा डिसिप्लिन हुन्छ होइन। अन्त हामीले योगा योग प्राणायाम गर्नाले चाहिँ हामी फिजिकल्ली, मेन्टल्ली अन्त स्पिरिचुअली नै एकदम हामी फिट पनि रहन्छौँ, अन्त एकाअर्कामा पनि मजाले जोडिनु सक्छ। जस्तै हामीले योगा गर्नाले चाहिँ हाम्रो बडी अनि माइन्ड पनि एकदमै फ्रेस हुन्छ, अन्त स्ट्रेसहरू पनि रिड्युस हुन्छ, अनि आफूले आफूलाई एकदम नियमपूर्वक पनि हामीले बस्नु सक्छौँ। त्यो कारणले योगा एकदमै इम्पोर्टेन्ट लाग्छ।
0: यो नियमित योग अभ्यासले है शारीरिक, मानसिक है तथा भावनात्मक स्वास्थ्यमा कस्ता सकारात्मक प्रभाव पार्छ त भने त तपाईँले अगाडि भनिसक्नु भएको छ धेरै मात्रामा, तर थप अझ यसमा तपाईँ के भन्न चाहनुहुन्छ त?
1: योगले चाहिँ एकदमै म भन्न चाहन्छु कि योगले चाहिँ एकदम हामी कसरी बाँच्नु पर्ने, यस्तो भावको जिन्दगीमा हामीले कसरी स्वास्थ्यलाई एकदमै हेल्दी राख्नु पर्ने, माइन्डलाई एकदमै स्ट्रेस फ्री राख्नु पर्ने होइन, अन्त हामीले खानपानको पनि कसरी याद गरेर कुन चाहिँ चिज खानुपर्छ, कुन चाहिँ चिज खानु हुँदैन अनि त्यो पनि हुन्छ। अर्को चाहिँ हामीले चाहिँ अब कतिवटा रोग चाहिँ अब म चाहिँ भन्छु मेन्टली फिट रहनुको लागि, फिजिकल्ली फिट रहनुको लागि चाहिँ आजकलको जिन्दगीमा चाहिँ योगा चाहिँ एकदमै महत्त्वपूर्ण छ। यसले चाहिँ हामीलाई आफ्नो लाइफमा कसरी एकदम हेल्दियरसँगले एकदम खुसीसँगले बाँच्नु पर्ने यो सिकाउँछ।
0: साँच्चै है वर्तमान युगमा है भागदौड धेरै व्यस्त है तनावपूर्ण तथा डिजिटल जीवनशैलीबाट है उत्पन्न हुने समस्या है, मतलब जीवनशैली नै अलगै छ है अहिलेको होइन वर्तमान समयको, त यस्ता उत्पन्न हुने समस्या कम गर्न है योगले चाहिँ कसरी सहयोग गर्न सक्छ त?
1: अहिले तपाईँले भनेको ठिकै भन्नुभयो, किनभने अहिलेको अब जुन खानपिनको शैली छ होइन, पहिला त अब हामीले अर्ग्यानिकै खान्थ्यौँ पहिलाको जमानामा त होइन, तर अब आजकल त अब

0: प्राइस अर्ग्यानिक पाउँदैन, अनि अनेक चिज पहिला त हामीले लाइक अर्ग्यानिक कोदोको रोटी, फापरको रोटी त्यस्तोहरू खान्थ्यौँ, एकदमै हेल्दी बस्थ्यौँ नि होइन पहिला त। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ हाम्रो लागि, किनभने अहिले चाहिँ पहिलाको जमाना जस्तो छैन, किनभने पहिला त हामी मजाले अर्ग्यानिक चिजहरू खान्थ्यौँ लाइक फापरको रोटी, कोदोको रोटी, मकैहरू आफ्नै घरमा उब्जाएर खान्थ्यौँ होइन, त्यसमा कुनै पनि केही केमिकलहरू नै नलाइकन हामीले उब्जाएको हुन्थ्यो होइन। तर आजकलको जमानामा चाहिँ अब हामीले त त्यो भुलिसक्यौँ अर्ग्यानिक चिज खानुलाई, फापर कोदो त्यो नानीहरूलाई त त्यसको नाम पनि याद छैन होइन, आजकलको नानीहरूलाई याद हुन्छ चिप्सहरू होइन, प्याकेटको चिजहरू पुरा खान्छौँ नि आजकलको नानीहरूले होइन, त्यसले हामीले त टेस्ट मुखको टेस्ट त हुन्छ तर भित्र कतिवटा त्यसले साइड इफेक्ट पार्छ त्यो त अब हामीलाई थाहा भएकै कुरा हो होइन। अन्त फेरि पहिला त अब हामी नानीहरूले अनेक प्रकारको गेमहरू खेल्थ्यौँ बाहिर होइन, अब लाइक हाते भकुण्ड, लाते भकुण्ड के के अनेक प्रकारको गेम्सहरू हुन्थ्यो नि बाहिर,
1: घरबाट बाहिर निस्केर खेल्ने गर्थ्यो,
0: घरबाट बाहिर निस्केर अनेक प्रकार गेम्सहरू खेल्ने गर्थ्यौँ नि होइन। अब आजकलको नानीहरूले चाहिँ के छ छैन, अब पुरा इलेक्ट्रोनिक चिजहरू अनेक प्रकारको बनिएको छ लाइक फोन भयो, टिभी भयो, ल्यापटप भयो, कम्प्युटर भयो होइन, अन्त यसमा नै बिजी हुन्छन् आजकलको नानीहरू, उहाँले त बाहिरको आउटडोर गेमहरू त केही पनि खेल्नु मान्दैन होइन। अन्त मलाई लाग्छ अब अहिले कतिवटा प्रब्लम छ लाइक स्पन्डिलाइटिस अरे कुन के अरे कुन के अब हरेक प्रकारको बिमारहरू निस्केको छ नि होइन, सानै यसमा ढाड दुख्ने, अन्त यो चाहिँ के कारणले गर्दा भन्दाखेरि चाहिँ आजकलको त्यो इलेक्ट्रोनिक चिजहरू निस्केको छ नि अनेक प्रकारको, त्यसमा नानीहरूले बेसी गेम खेलेर त्यसमा ज्यादा इन्भल्भ भएर त्यही कारणले नानीहरू हामी हेल्दी नै रहन सक्छौँ। अन्त म चाहिँ यही नै भन्न चाहन्छु अब हामीले चाहिँ गर्नैपर्छ किन आजकलको जमाना हो, हामीलाई इलेक्ट्रोनिक चिज बिना केही पनि हुँदैन, तर पनि बिहान यसो आफूलाई एक डेढ घन्टा भए पनि टाइम दिनुहोस् होइन, टाइम दिएर यो प्राणायाम गर्नुहोस् होइन, एकदमै यो प्राणायाम गर्दाखेरि एकदमै स्ट्रेस फ्री हुन्छ, मेन्टल पनि रिल्याक्स हुन्छ होइन, दिनभरि अब एउटा ऊर्जा पैदा गर्छ नि त योले होइन, त्यही कारण म तपाईँहरू सबैलाई भन्न चाहन्छु, रिक्वेस्ट पनि गर्न चाहन्छु हामीले एटलिस्ट 1 आवर्स एन्ड 1.5 आवर्स चाहिँ यो प्राणायाम ध्यानहरू चाहिँ गर्नै पर्छ।
1: हजुर हजुर हजुर, द ध्यानको कुरा आउँदाखेरि है अहिले भन्नुभयो नि तपाईँले है यो ध्यान अर्थात् मेडिटेसन है प्राणायाम र आसनहरू है योगका महत्वपूर्ण अङ्ग मानिन्छ नि है, त ती तत्त्वहरूले है मानिसको समग्र स्वास्थ्यमा कस्तो भूमिका खेल्छन् त बताइदिनुहुन्छ कि?
0: हजुर, योगा जब योगहरू प्र्याक्टिस गर्छौँ हामीले त्यति बेला चाहिँ मजाले अब फिजिकली पोस्चरहरू याद गर्नुपर्छ होइन, ब्रिथिङ टेक्निकहरू याद गर्नुपर्छ, जस्तो हामीले टेबलमा यसरी बसेर लेख्छ नि त्यति बेला हामी पुरै घोप्टेर लेख्छ नि होइन, घोप्टेर लेख्दाखेरि कतिवटा शरीरमा एकदमै प्रब्लम हुन्छ, नर्भ्सहरू गर्दा के गर्दा अब शरीरमा पेन भइरहेको हुन्छ, तर यसले चाहिँ के सिकाउँछ हामी जहिले स्ट्रेस भएर एकदमै जिउलाई चाहिँ एकदमै राम्रो पोस्चर राखेर बस्नुपर्छ होइन, अन्त भनिन्छ नि जति लामो ब्रिदिङ गर्यो त्यति नै भित्रको कतिवटा शरीरमा अक्सिजनहरू पाउँछ होइन, त्यसपछि कतिवटा नर्भ्सहरू चाहिँ एक्टिभ गर्छ होइन, एक्टिभ गर्नाले चाहिँ हामीले कतिवटा रोगबाट पनि मुक्ति हुन्छ, हामीलाई लामो सास लिनु फेर्नु हामीलाई सिम्पल लाग्छ, तर त्यसपछि हाम्रो शरीरको अङ्ग अङ्गमा अक्सिजन गएर चाहिँ कतिवटा रोगहरू एकदमै ठिक पार्छ होइन। अन्त अहिले हामीले सानो एजमा के अलिकति गरमहरू उचाल्यो भने नानीहरूलाई ढाडको प्रब्लम हुन्छ, किनभने उहाँ दिनभरि उहाँलाई त एक्सर्साइज चाहिँ गर्दैन नि त नानीहरूले, एकछिन टाइम पायो फोनमा खेल्यो, टिभी हेर्यो, बस्यो, अन्त त्यसको एकदमै फ्लेक्सिबिलिटी बनाउनुको लागि चाहिँ हामीले एकदम फिजिकल एक्सर्साइजहरू पनि गर्नु जरुरी छ होइन। अन्त आजकलको भागदौडको जिन्दगीमा पुरा स्ट्रेस हुन्छ, सानो सानो कुराले पनि स्ट्रेस हुन्छ, एकदम तनावमुक्त जिइरहेको हुन्छ नि हामीले होइन, हामीले त्यो स्ट्रेसै खप्नु सक्दैन आजकलको जमानामा भन्नु, अहिलेको नानीहरूले त बेसी स्ट्रेसहरू सानो कुरालाई पनि स्ट्रेस लिएर कतिवटा अब सुसाइडल केसहरू भइरहेको हुन्छ होइन। अन्त त्यसको लागि म भन्नु चाहन्छु अब कति

0: कतिजना तपाईँले सुन्नुभएको होला होइन, हिँड्दा हिँड्दै बोल्दा बोल्दै एकछिन अब हार्ट एटेक भयो अरे भन्छ होइन, अब त्यो के कारण, अब खानपिनको कारणले नि हो, अन्त अलिक एक्सर्साइजहरू नगर्नुको कारणले पनि हो होइन,
1: त्यही कारण
0: ओभरअल सबैलाई ब्यालेन्स राख्नुको लागि चाहिँ हामीले एकदम योग प्राणायाम गर्नुपर्छ। अनि फर्स्ट अफ अल म के भन्न चाहन्छु, योग प्राणायाम गरिसकेपछि चाहिँ हामीले मेडिटेसन गर्नु पनि एकदमै जरुरी छ। किन मेडिटेसन गर्नु जरुरी छ भने चाहिँ हामीले चाहिँ मेडिटेसन गर्दाखेरि चाहिँ एकदम माइन्डलाई एकदम फ्रेस राख्न सक्छौँ होइन, जति पनि बाधाहरू आउँछौँ त्यो बाधालाई चाहिँ हामीले सजिलोसँगले अब टार्न सक्छौँ। त्यही कारणले चाहिँ हामीले एकदमै आजकलको जिन्दगीमा मेडिटेसन गर्नु नै एकदमै जरुरी छ। अनि म त यही नै भन्दछु, अब हामीले राम्रो जीवनशैली बिताउनु छ भने चाहिँ हामीले यो प्राणायाम मेडिटेसन गर्नु
1: विद्यार्थी है, कर्मचारी, ज्येष्ठ नागरिक अर्थात सिनियर सिटिजन है, तथा अन्य उमेर समूहका व्यक्तिहरूका लागि है योगका फाइदाहरू कसरी फरक फरक हुन्छन् त?
0: विद्यार्थीहरूले चाहिँ म भन्न चाहन्छु कि उहाँहरूलाई त एकदमै माइन्ड फ्रेस छ भने त उहाँहरूले मजाले पढेको पनि ध्यान हुन्छ होइन, त्यसको लागि म भन्न चाहन्छु हरेक विद्यार्थीहरूले चाहिँ कमसे कम पनि भ्याइ नभए भए पनि चारवटा प्राणायाम चाहिँ गर्नुहोस् भन्छु। लाइक भस्त्रिका प्राणायाम जो चाहिँ लामो सास लिएर लामो सास छोड्नुपर्छ, यसले चाहिँ माइन्डलाई एकदमै फ्रेस पनि गर्छ, अन्त एकदमै जति पनि पढेको छ त्यो छिट्टो क्याचअप हुन्छ, क्याच हुन्छ। अनि अर्को चाहिँ म भन्न चाहन्छु कपाल भाती प्राणायाम, यसले चाहिँ अब शरीरको हरेक अङ्गहरूको कतिवटा बिमारहरू छ त्यो चाहिँ बिस्तारैसँगले निको हुँदै जान्छ, तर यो एकदमै नियमपूर्वक गर्नुपर्छ। अनि अनुलोम विलोम प्राणायाम हुन्छ, हामीले लामो सास लिएर यस्तो होल्ड गरेर लेफ्ट नोस्ट्रलबाट लिनुपर्छ, त्यहाँदेखि राइट नोस्ट्रल बन्द गरेर चाहिँ फेरि लेफ्ट नोस्ट्रलबाट छोड्नुपर्छ, यसलाई चाहिँ अनुलोम विलोम प्राणायाम भन्छ कि। यो चाहिँ एकदमै नानीहरूको लागि इम्पोर्टेन्ट हो, अब कतिजनाले आँखाको प्रब्लम हुन्छ होइन, कतिजनाको पढ्नुमा एकदमै ढिलो ध्यान जान्छ, पढ्नु नै अलिक अब हुन्छ नि अब विक छ नानी पढ्नु यस्तो भन्छ नि, अब मलाई लाग्छ कि अब उनीहरूले कतिवटा अब स्ट्रेस दिएको कारणले पनि हुन्छ, उनीहरूले अल्छी गरेको कारणले पनि हुन्छ होइन, उनीहरूलाई पढ्नु मन पनि लागेको हुँदैन, तर अनुलोम विलोमले चाहिँ हरेक अङ्गको नर्भ्सहरू नै एक्टिभ गराउँछ, त्यही कारण नानीहरूलाई पढ्नु ध्यान लाग्छ, अब पढाउँदा पढाउँदा कसैलाई निन्द्र लाग्छ, त्योहरू पनि सबै अनुलोम विलोमले चाहिँ एकदमै एक्टिभ बनाउँछ, त्यो पनि एकदमै जरुरी छ। अन्त चाहिँ अब कर्मचारीहरूको लागि चाहिँ एकदमै योगा प्राणायाम गर्नु अति नै जरुरी छ, किनभने हामी चाहिँ बिहानदेखि गएर अफिसमा बसिरहेको हुन्छ होइन, इलेक्ट्रोनिक चिजहरूमा काम गरिरहेको हुन्छ, लाइक कम्प्युटर भयो होइन, अन्त हाम्रो लेख्ने काम मात्रै हुन्छ, फुर्सद पनि हुँदैन बाहिर गएर यसो घुम्नु यसो यताउता गर्ने, किनभने चाहिँ हामीले डिसिप्लिन मेन्टेन गरेर काम गर्नुपर्छ होइन, त्यही कारण म कर्मचारीहरूलाई चाहिँ यही नै भन्छु अब बिहान हामीले दिनभरि फ्रेस बस्नुको लागि चाहिँ हामीले चाहिँ यो प्राणायाम ध्यानहरू गर्नु चाहिँ अति नै जरुरी छ। अन्त ज्येष्ठ नागरिकले पनि यो प्राणायाम गर्नु जरुरी छ, किनभने हामी जति बुढो हुँदै जान्छ शरीरमा तागतहरू पनि घट्दै जान्छ होइन, हाम्रो कतिवटा नसाहरूले पनि राम्रोसँगले काम गर्न सक्दैन, त्यही कारणले चाहिँ ज्येष्ठ नागरिकले चाहिँ एटलिस्ट हल्का हल्का व्यायामहरू हुन्छ नि, अब हल्का हल्का बेसी हार्ड व्यायामहरू नगरेर हल्का व्यायाम गर्नु, तपाईँहरूको कहीँनिर योगा क्लासहरू छ भने बिहान भेट्नु, एकाअर्कामा आफ्नो कुरा साटासाट गर्नुहोस् होइन, अन्त योगाले के फाइदा भयो त्यो बाँड्नुहोस् होइन, अन्त ज्येष्ठ नागरिकहरू चाहिँ जति बुढो हुँदै जान्छ उहाँहरूलाई कतिवटा कुराले अब सानो सानो कुराहरूले पनि टेन्सन भइरहेको हुन्छ होइन, तर एटलिस्ट यो प्राणायाम हल्का हल्का हात खुट्टा चलाउनु हल्का हल्का होइन, त्यहाँदेखि यसो बसेर एकदमै ध्यानमा बस्नु शान्त भावमा होइन ध्यानमा बस्नु, त्यसो गर्दाखेरि एकदमै शरीरमा ऊर्जा आउँछ होइन, मेन्टली फिजिकली फिट हुन्छ, त्यही कारणले चाहिँ म ज्येष्ठ नागरिकहरूलाई नि एक अनुरोध गर्न चाहन्छु कि यो प्राणायाम चाहिँ अब हल्का हल्का गर्नुहोस्, अब बेसी जोर तोरको यो

0: महिलालाई घर सम्हाल्नुदेखि लिएर नानी सम्हाल्नुदेखि लिएर एउटा समाज सम्हाल्नुदेखि लिएर होइन एउटा सबैतिर त नारीले गर्नै पर्छ होइन. अब पुरुषले गर्दैनन् भनेको होइन, तर मलाई लाग्छ नारीले पनि अब सँगसँगै जिम्मेवारी लिनुहुन्छ होइन. अन्त घरको आमा चाहिँ एकदमै स्वस्थ हुनुहुन्छ भने मात्र त हामीले नानीहरूलाई घरहरूलाई राम्रोसँगले सम्हाल्नु सक्छौँ नि होइन. अनि आफू बिमार छ, आफू स्वस्थ छैन भने त हामीले कसैलाई पनि राम्रोसँगले ध्यान दिन सक्दैनौँ. जस्तो हामी राम्रो बुहारी हुन सक्दैनौँ, राम्रो छोरी हुन सक्दैनौँ होइन. त्यही कारणले चाहिँ अब फेरि हामी नारीहरूको चाहिँ हर्मोन चेन्जेसहरू आइबस्छ नि होइन शरीरमा, सानो हुँदादेखि ठुलो हुँदासम्म चेन्जेस आइबस्छ. अन्त त्यही कारणले गर्दा हामीले पुरा सहनुपर्छ नारीहरूले. जस्तै किशोर अवस्थामा जाँदाखेरि हाम्रो महिनावारी हुन्छ होइन, त्यसमा पनि हामीले सहनै पर्छ होइन. त्यहाँदेखि फेरि हाम्रो विवाह हुन्छ, विवाहबाट पनि हामी अर्काको घरमा जानै पर्छ होइन. त्यहाँ गएर पनि हामीले त्यहाँको घरसँग चाहिँ हामीले एकदम एडजस्ट हुनुपर्छ होइन. अब घरमा हामीले कसरी बसेको छ अब त्यसलाई नै त्यही प्रकारले नै अब ससुरालीमा गए भने पनि हामीले त्यहाँको मजाले घरलाई सम्हाल्नुपर्छ, किन हाम्रो कर्तव्य हुन्छ होइन. त्यहाँदेखि फेरि अब हामी बिहा भएर फेरि हाम्रो नानीहरू हुन्छ, नानीहरूलाई नै हामीले देखभाल गर्नै पर्छ होइन. त्यहाँदेखि फेरि अब एउटा मेन कुरा चाहिँ के छ भने चाहिँ हामी चाहिँ अब जब हामी 40+ हुन्छ होइन, अब त्यति बेला चाहिँ हाम्रो अब नारीहरूलाई चाहिँ अब मेनोपोजहरू हुन्छ जस्तै होइन, त्यसमा चाहिँ अब हामीलाई हार्मोन डिसब्यालेन्सहरू हुन्छ. अनि कसैलाई चाहिँ एन्जाइटी हुन्छ, कसैलाई डिप्रेसन हुन्छ, कसैलाई चाहिँ हात खुट्टा विक हुँदै जान्छ, पहिला जस्तो थियो त्यस्तो हुँदैन होइन. कतिजना त कति दिनसम्म पनि उहाँहरूलाई एकदमै एन्जाइटी हुन्छ होइन. अन्त त्यसको लागि चाहिँ हामी अहिलेदेखि नै अब हामी अब 40+ भएर चाहिँ हामी अब एक्सर्साइज गर्छ, योगा गर्छ भनेर नसोच्नु. अहिलेदेखि नै यो प्राणायाम ध्यानहरू गरेको छ भने हाम्रो जुन मेनोपोजको जुन सिम्टमहरू छ, मेनोपोजको जुन सिम्टमहरू छ त्योबाट चाहिँ हामी एकदमै बाँच्न सक्छौँ. त्यही कारणले म सबै नारीहरूलाई चाहिँ यही भन्न चाहन्छु, हामीले चाहिँ एकदमै यो प्राणायामहरूलाई चाहिँ आफ्नो एउटा डेली रुटिन हुन्छ नि, दिनचर्या बनाउनु नै एकदमै जरुरी छ. योगा चाहिँ महिलाहरूको लागि चाहिँ एकदमै फाइदा हो. जस्तै योगाले चाहिँ हार्मोनल ब्यालेन्सहरू ठिक राख्छ होइन. अन्त मेन्सुरेसन टाइममा पनि योगाहरू एकदमै गर्नु जरुरी छ होइन. जुन मेन्सुरेसनको टाइममा चाहिँ हामीलाई कतिवटा पेनहरू हुन्छ होइन, तर यो प्राणायाम हल्कासँगले गरेको छ भने हामीले पेनहरूबाट पनि बाँच्न सक्छौँ होइन. अन्त योगा गर्नु एकदमै जरुरी छ, किनभने हार्मोनल ब्यालेन्स गर्नुको लागि होइन. त्यहाँदेखि अर्को कुरा चाहिँ अब हामीले प्रेग्नेन्सीको टाइममा पनि हामीले चाहिँ हल्का हल्का योग प्राणायाम ध्यान चाहिँ गर्नु जरुरी छ, किनभने हामीले प्रेग्नेन्सीको टाइममा चाहिँ मजाले बडीलाई स्ट्रेस गरेर हल्का हल्का गर्यो भने चाहिँ हामीलाई भोलिपछि डेलिभरी हुन एकदमै सजिलो पर्छ, अनि हामीले नानीलाई पनि एकदमै हेल्दी राख्न सक्छौँ होइन. अनि ध्यानहरू गर्दाखेरि चाहिँ आफू त स्वस्थ भयो भयो, नानी पनि एकदमै स्वस्थ हुन्छ, स्वस्थ जन्मिन्छ भन्ने भनाइ छ. त्यही कारणले सबैजना नारीहरूलाई चाहिँ ध्यान प्राणायाम योगा गर्नु चाहिँ एकदमै जरुरी छ. किशोर अवस्थादेखि लिएर बुढापनसम्मको लागि चाहिँ फिट रहनुको लागि चाहिँ नारीहरूलाई योगा गर्नु चाहिँ एकदमै जरुरी छ.
1: प्राकृतिक सौन्दर्य है, सांस्कृतिक विविधता र स्वस्थ जीवनशैलीका लागि है परिचित सिक्किममा है योगको प्रवर्धन र विस्तारका सम्भावना तथा चुनौतीहरू के देख्नुहुन्छ त?
0: म चाहिँ एउटा सिक्किममा जन्मेको कारणले गर्दा, एउटा सिक्किमको छोरी भएको कारणले गर्दा म एकदमै आफूलाई एकदमै भाग्यशाली सम्झिन्छु. किनभने हाम्रो सिक्किम चाहिँ यति साह्रो राम्रो छ होइन. यति साह्रो अब यहाँको वातावरण हावा पानीदेखि लिएर सबै नै एकदम ठिक छ होइन. अब सिक्किममा धेरै सबै कुराको फेसिलिटी छ होइन, हामीले त्यो यो प्रणाम गर्दा त चुनौती लिनै पर्दैन किनभने सबै डिस्ट्रिक्टमा सबै ठाउँमा नै योग कक्षाहरू छ होइन. अब त्यसमा निशुल्क योग कक्षाहरू पनि हामीले गर्दैछौँ.

0: कतिवटा डिपार्टमेन्टले गभर्मेन्टले पनि हामीलाई योगा कक्षाको लागि दिनु प्रदान गर्नुभएको छ यो कक्षाहरू होइन. अब हामी एकदमै भाग्यशाली नै छौँ नि, अब अरू स्टेटमा हेरेर अब मिन्स वेदरले पनि कति राम्रो छ नि त सिक्किममा, अब त्यस्तो गरम पनि छैन, त्यस्तो जाडो पनि छैन होइन, वेदर पनि ठिकै छ. अन्त अब प्राय जस्तो अर्ग्यानिक चिजहरू खानु पाउँछ यहाँनिर होइन, यही अब फलफुलहरू पनि यहीँ हुन्छ, सबै यहीँ नै त हुन्छ. तर पनि अब सब कुछको सुविस्ता छ, सब कुछ राम्रो छ, तर पनि हामीले योग प्राणायाम गर्नु चाहिँ जरुरी छ. किनभने अब योग प्राणायाम गर्दाखेरि अब हामीले बाहिरको वातावरण सबै राम्रो छ, सब कुछ राम्रो छ, र तर आफ्नो शरीरलाई त एकदमै फिट राख्नु पर्यो नि त होइन. अन्त त्यसको लागि चाहिँ एकदमै योग प्राणायाम गर्नु चाहिँ एकदमै जरुरी छ, म यही भन्न चाहन्छु.
1: योग अभ्यास सुरु गर्न चाहने है नयाँ व्यक्तिहरूले है कुन कुन कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ, र नियमित अभ्यास है नियमित अभ्यासका लागि तपाईँका सुझावहरू के छन् त?
0: यो प्राणायाम चाहिँ एकदमै ध्यानपूर्वक गर्नुपर्छ, हामीले जताभावी पनि गर्नु हुँदैन. अनि हामीले चाहिँ अब योग गर्दाखेरि एकदम पर्फेक्ट योग गुरुको हुनुहुन्छ, नभए अहिले त आयुषको डक्टर्सहरू हुनुहुन्छ होइन, अन्त उहाँले एकदमै कसरी योग गर्नुपर्ने त्यो पनि सिकाउनुहुन्छ. अन्त जुन योगा इन्स्ट्रक्टर हुनुहुन्छ उहाँले पनि अब ट्रेनिङ गरेको हुनुहुन्छ होइन, उहाँलाई पनि याद हुन्छ कि कुन कुन नियम के गरेर चाहिँ कुन कुन नियम पालन गरेर चाहिँ हामीले योग प्राणायाम गर्नुपर्छ भनेर होइन. अन्त हामीले योग प्राणायाम गर्दा चाहिँ एकदम बिहान उठेर मन तातो पानी खानुपर्छ होइन, तपाईँलाई म अलिकति नियम बताउँछु. बिहान उठेर मन तातो पानी खानुपर्छ, अनि एकदमै मन तातो पानी खाएर चाहिँ अब टोइलेटहरू गरेर एकदमै पेटलाई सफा राख्नुपर्छ
1: होइन,
0: त्यहाँदेखि चाहिँ हामीले चाहिँ यो प्राणायाम गर्नुको लागि चाहिँ रेडी हुनुपर्छ. भरसक त म यही भन्छु, सुतीको हल्का कपडा लगाएर होइन गर्नाले अब शरीरमा कुनै पनि कष्ट हुँदैन, आरामसँगले हामीले गर्न सक्छौँ. अनि कतिजनाको त प्रब्लम हुन्छ, पुरा लो प्रेसर हुन्छ, बिहान उठ्दाखेरि अब हामीले राम्रोसँगले उठ्नु सक्दैन, योग प्राणायाम गर्नु सक्दैन. त्यसको लागि चाहिँ तपाईँले एक ग्लास पानीमा एक चम्ची हनी लगाएर मजाले फिट्नुहोस् अनि खानुहोस्, त्यसो गर्दाखेरि चाहिँ हामीले योग प्राणायामहरू मजाले गर्न सक्छौँ. अनि योगा गर्नुभन्दा अगाडि हामी जति सक्दो भोको पेटमै गरेको ठिक हो, यदि हामीले टाइम पाएन अब हामी बेलुका गर्छौँ भनेर भन्यौँ भने चाहिँ खाएको चार या पाँच घन्टा बादमा पनि योग प्राणायाम गर्नु चाहिँ उचित ठानिन्छ. भरसक्दो चाहिँ बिहान ब्रह्म मुहूर्ततिर योग प्राणायाम गर्दाखेरि चाहिँ एकदमै शरीरलाई फाइदा हुन्छ भनेर भनिएको छ. अनि यो प्राणायाम गरिसकेपछि चाहिँ एटलिस्ट 20 मिनट चाहिँ हामीले नुहाउनु पनि हुँदैन, केही पनि खानु हुँदैन, यो पनि एउटा योगाको नियमहरू छ.
1: हजुर हजुर हजुर हजुर, त तपाईँले धेरै राम्रो प्रकारले हामीलाई बताइदिनु भयो योग गर्न अघि हामीले कुन कुरोमा ध्यान दिनुपर्ने हुन्छ, र योग गरे पश्चात हामीले के गर्नुपर्ने हुन्छ, र कति समय अवधिभित्रसम्म हामीले केही पनि ग्रहण गर्नु हुँदैन अर्थात् खाने चिजहरू है, यी कुरामा तपाईँले हामीलाई सचेत गराउनु भयो है. त अर्को प्रश्न है तपाईँलाई, यो विश्वभर है योगप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा है विशेष विश्व स्वास्थ्य प्रवर्धनमा योगको है योगदानलाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ, र यसमा भारतको भूमिका कस्तो रहेको छ त?
0: फर्स्टमा चाहिँ म हाम्रो इन्डियन प्राइम मिनिस्टर श्री नरेन्द्र मोदीजीलाई चाहिँ एकदमै आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु, किनभने उहाँले नै जेनरल एसेम्ब्ली युनाइटेड नेसनको एउटा जेनरल एसेम्ब्लीमा सेप्टेम्बर 2014 चाहिँ उहाँले एउटा माग राख्नु भएको थियो कि हामीलाई चाहिँ एउटा योगा डे भनेर चाहिँ एउटा घोषित गर्नुपर्छ भनेर. त्यसमा चाहिँ 175 मेम्बरहरूले चाहिँ अफिसियल्ली एकदमै एक्सेप्ट गर्नुभएको थियो, गर्नुभयो. यो 21 जुनलाई चाहिँ एउटा इन्टरनेसनल योगा डे भनेर मनाउनु पर्छ. किन 21 जुनलाई चाहिँ इन्टरनेसनल योगा डे भनेर मनाइन्छ भने घोषित गरियो भने यो दिन यो 21 जुन चाहिँ एकदमै लङ्गेस्ट डे भएको कारणले गर्दाखेरि यही 21 जुनमा नै हामीले इन्टरनेसनल योगा डे भनेर घोषित गर्नुपर्छ भनेर एउटा

0: पारित गर्नुभयो। त्यही कारणले चाहिँ हामीले 21 जुनलाई एकदमै इन्टरनेसनल योगा डे भनेर मनाएको हो। अन्त फेरि इन्टरनेसनल योगा डेमा चाहिँ हामीले चाहिँ अब धेरै प्रकारको थिमहरू हुन्छ होइन। अब यो पालिको थिम चाहिँ अब योगा फर हेल्दी एजिङ हो होइन, यो पालिको थिम चाहिँ। अन्त यो पालि म यो योगा डे चाहिँ 21 जुन चाहिँ म एकदमै महत्वपूर्ण दिन ठान्छु। यसमा चाहिँ भारतवर्षमा मात्रै होइन सारा संसारमा नै सबैले योगा गर्ने गर्छन् होइन। अब त्यो सारा भारतको मान्छेहरूलाई चाहिँ याद भइसकेको छ कि योगाको चाहिँ कति महत्वपूर्ण छ भनेर
1: होइन।
0: अन्त त्यही कारणले चाहिँ मलाई पनि एकदमै गर्व लाग्छ कि यो 21 जुनलाई इन्टरनेसनल योगा डे भनेर तोकिएकोमा।
1: त यो विश्व योग दिवसको अवसरमा है योगलाई दैनिक जीवनको हिस्सा बनाउन चाहने श्रोताहरूलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ त तपाईँको प्रेरणादायी सुझाव?
0: विश्व योग दिवसको उपलक्ष्यमा म सबैलाई यही भन्न चाहन्छु कि तपाईँहरू पनि योग प्राणायाम ध्यान गरेर एकदम फिट बस्नु। आफू फिट रह्यो भने, आफू एकदमै हेल्दी रह्यो भने हामीले आफ्नो घरलाई हेल्दियर बनाउन सक्छौँ, घरलाई एकदम राम्रोसँगले चलाउन सक्छौँ, समाजलाई चलाउन सक्छौँ, देशलाई सम्हाल्न सक्छौँ। त्यही कारण योग प्राणायाम ध्यान चाहिँ एकदमै
1: हजुर। त यहाँ हाम्रो कार्यक्रममा जोडिनु भयो है, हाम्रो कार्यक्रममा सहभागी भई हामी तथा हाम्रो श्रोताहरूलाई योग विषयमाथि त्यहाँ धेरै महत्वपूर्ण जानकारीहरू दिनुभयो। त यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट यहाँ योग प्रशिक्षक श्रीमती पुष्पा छेत्रीज्यूलाई धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू, तपाईँले पनि मलाई यसरी बोलाइदिनु भयो, यसरी धेरै महत्वपूर्ण क्वेशनहरू गर्नुभयो, त्यसको लागि थ्याङ्क यू।
1: हजुर श्रोता, यहाँ हुनुहुन्थ्यो योग प्रशिक्षक अर्थात योग इन्स्ट्रक्टर श्रीमती पुष्पा छेत्री। हजुर त हामीसँग फेरि एकजना जोडिनु भएको छ, त उहाँ हुनुहुन्छ नियमित योग अभ्यासकर्ता श्री सोमनाथ दुलाल। तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ, नमस्कार।
2: नमस्कार,
1: हजुर, त तपाईँको परिचय दिनुहोस् न।
2: मेरो नाम सोमनाथ दुलाल, सेन्टर पन्नमबाट।
1: हजुर हजुर, तपाईँ योग गर्नुहुन्छ नि है?
2: हजुर, म गर्दैछु, कन्टिन्यू प्रयास गर्छु।
1: हजुर हजुर, त यस वर्षको है विश्व योगा डेको है सन्दर्भमा हामीले विशेष कार्यक्रम गरिरहेछौ है, त त्यसै सन्दर्भमा तपाईँसँग केही कुरा गर्ने है मौका पाए, त तपाईँलाई यस विषयमाथि केही प्रश्न गर्न सक्छु नि है म?
2: हजुर सक्नुहुन्छ, गर्नुहोस्।
1: हजुर हजुर, त तपाईँ है योगसँग है तपाईँको यात्रा कहिलेदेखि सुरु भयो र यसतर्फ आकर्षित हुनुको मुख्य कारण के थियो त?
2: अब योगसँग त पहिलादेखि भनौँ त, पहिला सानोदेखि नै पद्मासनहरू, यस्तो सानसानो आसनहरू गर्दै थिएँ होइन।
1: हजुर हजुर,
2: पछाडि गएर 1999 चाहिँ यो हाम्रो यता गुरु शिवानन्दजी ऋषिकेशको उहाँकोसँग उयो हुँदा रानीपुलमा अलिकति त्यहाँ दाल सर हुनुहुन्थ्यो,
1: उहाँकोबाट
2: आसनहरू चाहिँ हामीले सिकेको, मैले सिकेँ अलिअलि।
1: हजुर हजुर,
2: त्यहाँदेखि पछाडि रामदेव गुरुजीको उसमा 2016 है उता ऋषिकेशमै गएर त्यहाँनिर 15 दिनको हामीले कोर्स पनि गऱ्यौँ।
1: हजुर हजुर,
2: त्यहाँदेखि कोर्स गऱ्यौँ, त्यहाँबाट स्कुलमा आएर नानीहरूलाई पनि योगाहरू सिकायौँ।
1: हजुर हजुर हजुर,
2: आसन प्राणायाम सिकायौँ।
1: हजुर,
2: अनि अब त्यहाँदेखि अब कन्टिन्यू, अब अहिले चाहिँ अब आयुषको आयुष हाबिल्ड र गभर्मेन्ट अफ इन्डियाको अन्डरमा अनलाइन कोर्सहरू गराइरहेको छ र त्यो कोर्स पनि जोइन गरेको 1 महिना भयो होला लगभग है, र गरि नै रहेको छु।
1: हजुर हजुर हजुर, भनेपछि तपाईँ नियमित योग गर्नुहुन्छ नि है?
2: मैले एउटा आसनलाई चाहिँ अब एउटा सूर्य नमस्कारलाई चाहिँ कन्टिन्यू गर्छु, अरू अहिले चाहिँ यो हेबिटबाट चाहिँ अब डे वाइज डिफ्रेन्ट डिफ्रेन्ट बडी पार्टलाई फाइदा पुर्याउने योगाहरू गराइरहेको छ, तर त्यसमा र डे बाई डे सर्टिफिकेट है इन्भल्भमेन्ट पनि चेक गर्छ र त्यसबाट सर्टिफिकेट पनि दिइरहेछ।
1: हजुर
2: सर्टिफिकेटहरू।
1: हजुर हजुर हजुर, भनेपछि तपाईँ नियमित योग गर्नुहुन्छ, साथै तपाईँले स्कुलमा पनि तपाईँले नानीहरूलाई सिकाइरहनु भएको छ, भनेपछि तपाईँमा है योगको विषयमा धेरै ज्ञान अर्थात धेरै अनुभव छ भनेर हामीले जान्न सक्यौ है। त नियमित योग अभ्यासले है यो नियमित योग अभ्यासले तपाईँको शारीरिक तथा मानसिक स्वास्थ्यमा है कस्ता परिवर्तन ल्याएको छ त?
2: शारीरिक रूपमा त एकदम अब फिजिकल्ली फिट हुन्छ है, अब बिहान योग गर्यो भने आफूलाई अब चार्ज हुन्छ, दिनभरि फ्रेस है लाइट फिल हुन्छ, राति

0: राम्रो निन्द्रा एकदम निन्द्राको क्या क्वालिटी एकदम राम्रो भएर जाँदो रहेछ है.
1: हजुर हजुर.
0: अनि अब टोलरेन्स इत्यादि अब कतिवटा कुरोमा है डे बाई वर्क एक्टिभिटिजमा यो पनि टोलरेट गर्ने क्षमताहरू पनि बढ्दै जाँदो रहेछ.
1: हजुर.
0: अनि अब यो मेमोरी पावर चाहिँ एकदम राम्रो बढ्दो रहेछ नानीहरूलाई चाहिँ योगाहरू कतिवटा आसनले गर्दा चाहिँ नानीहरूको मेमोरीमा चाहिँ एकदम एकदम साफ मेमोरी हुँदो रहेछ नानीहरूको.
1: हजुर हजुर हजुर हजुर.
0: है अनि अब मेन्टल्ली पनि फिट, इमोसनल्ली पनि फिट है, अब फिजिकल्ली पनि फिट एकदमै राम्रो हुँदो रहेछ.
1: हजुर हजुर हजुर.
0: अनि अब यो अहिले चाहिँ अब योगा चाहिँ अब फिटनेसको लागि है
1: हजुर
0: पनि गरिन्छ. अनि भएन अहिले यो योगा चाहिँ अहिले भोकेसनल कोर्स जस्तो कि एउटा अब योगा ट्रेनरहरू पनि आउँछ, उनीहरूको पनि अब राम्रो उनीहरूलाई पनि अब फाइदा हुन्छ, इकोनोमिकली उनीहरूलाई पनि बेनिफिट हुँदो रहेछ. अहिले चाहिँ एउटा भोकेसनल कोर्स जस्तो पनि हुँदैछ अल ओभर इन्डिया अथवा अल ओभर वर्ल्डमा योगा चाहिँ है.
1: हजुर.
0: है अनि अब यो हेल्थलाई चाहिँ एकदम बेनिफिट हुने कति अब जस्तै अब थाइरोइड छ भने है थाइरोइड पनि क्योर हुने, डायबिटिज छ भने डायबिटिज, लाइफस्टाइल जति पनि बिमारहरू छ त्यो चाहिँ अब ठिक हुँदै हुँदै जान्छ अथवा कन्ट्रोल हुन्छ है अथवा अपलोड नै हुन्छ भनौँ न.
1: हजुर हजुर हजुर हजुर. धेरै कुरामा चाहिँ हामीले लाभ पाउन सक्छौँ है दैनिक योग गर्दाले है गर्नुको कारण है हामी स्वस्थ हुन सक्छौँ फिजिकली मेन्टली है. त अहिलेको है वर्तमानको व्यस्त दैनिक जीवनका बीच है योगका लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ त तपाईँले?
0: योगको लागि त जस्तो हामीले अब बिहान उठेर कम्पलसरी ब्रस गर्नै पर्छ, खाना खानुभन्दा अगाडि हात धुनै पर्छ, उठ्नुभन्दा अगाडि मोबाइल चार्ज गर्नै पर्छ, फुल चार्ज छ कि छैन भनेर चेक गर्नु, त्यसरी नै आफूले 15-20 मिनट चाहिँ म दिन्छु भनेर बेसी 5 मिनट या त 10 मिनट दिन्छु भनेर बसेर चाहिँ गर्दै गएपछि 15-20 मिनट आधी घन्टा एक घन्टा पनि जान्छ है. त्यस्तो टाइम त आफै आफ निक्लिहाल्छ. त आफ्नो हेल्थको लागि आफूले आफूलाई माया गर्नुपर्छ गरिन्छ भने चाहिँ अब टाइम त म्यानेज भइहाल्छ नि. अब एउटा डेली रुटिन जस्तो यसलाई चाहिँ बनाउनु पर्यो आफ्नो डेली लाइफमा को एक्टिभिटिजमा चाहिँ. अब यसलाई फर्स्टमा चाहिँ प्रिफरेन्स चाहिँ हामीले अब योगालाई नै दिनु पर्यो, आफूले गर्छु भनेर एउटा कमिटमेन्ट पनि हुनुपर्छ, गर्नु पनि पर्यो र एउटा उदाहरण बन्नु पर्यो कि योगाले चाहिँ अब मुखले भन्नुभन्दा अब गरेर देखाएर अब इक्जाम्पल भनेर देखाउनु चाहिँ राम्रो जस्तो लाग्छ.
1: हजुर हजुर हजुर. तपाईँले केही क्षण अगाडि तपाईँले कुरा गर्नु भएको थियो है अहिले हाम्रो यो बातचितको बीचमा है अन्तर्वार्ताको बीचमा तपाईँले केही अगाडि भन्नुभएको थियो कि विश्व रेकर्ड है अभियान योगको थियो भन्नुभएको थियो है. मैले पनि सुनेको थिएँ यो विश्व रेकर्ड अभियानमा है सहभागी तपाईँले पनि गर्नुभएको थियो होला साथ हुनुभएको थियो.
0: हजुर हजुर हजुर. 14 तारिक एउटा हाम्रो संयुक्त रूपमा हेबिल्ट र आइसको तत्वावधानमा गरेको थियो. त्यसमा 4,35,000 समथिङ कतिले जोइन गरेको थियो बढ्दै जाँदैछ.
1: हजुर हजुर. त यो विश्व रेकर्ड अभियानमा है सहभागी हुने अनुभव तपाईँको कस्तो रह्यो है र यसले तपाईँलाई नयाँ कुरा के सिकायो त?
0: हामीलाई अनलाइन भए पनि फिजिकल्ली एज अ लाइभ गरे जस्तो फिल हुन्छ है. अनि एज अ इन्स्ट्रक्टरको अगाडि इन्स्ट्रक्सन दिँदै गर्दा चाहिँ हामीलाई चाहिँ मजा आउँदो रहेछ. एक प्रकारले अब कहीँ मिस हुँदैन, कहीँ छुट्दैन, यो गरौँ कि उयो गरौँ कि यता गरौँ कि उता गरौँ भन्ने चाहिँ हुँदो रहेछ. र एट अ टाइम गर्दा चाहिँ है मजा पनि आउँदो रहेछ.
1: हजुर हजुर. त आजको तनावपूर्ण जीवनशैलीमा है योगको महत्वबारे है तपाईँ आम नागरिक है विशेष गरी युवाहरूलाई के सुझाव दिन चाहनुहुन्छ त रेडियो मार्फत?
0: योगलाई चाहिँ आफूले एउटा दैनिक जीवनको एउटा रुटिनमा हालौँ है. यसले चाहिँ हामीलाई स्वस्थ राख्छ है, नसालु चिजबाट हामीलाई टाढा राख्छ. ह्याबिट भन्दै चाहिँ ह्याबिट बिल्डअप अब पोजिटिभ कुरोहरू गर्दै जाउँ है. अनि धेरै त्यो पोजिटिभपट्टि गएपछि त्यो ब्याड ह्याबिटहरू पनि आफै छुट्दै जान्छ है.
1: र
0: अब मेमोरी पावर बढेपछि सबै कुरो त अब मेमोरीमै हुन्छ है. जति कुरो पढ्ने, इक्जाम दिने, इन्टरभ्यू दिने है, यो सबै अनि हेल्थ राम्रो भइसकेपछि सबै कुरो एचिभ गर्न सकिन्छ. र योगालाई चाहिँ फर्स्ट प्रिफरेन्स दिनै राम्रो
1: हो.
0: त्यति मात्र नभएर अब हामी बिमार हुन्छौँ है. बिमार भएर जति पनि हामीले अहिले मिडल एज अथवा जति पनि सर्भिस गरेर पैसा कमाउँछौँ, त्यो पैसा कमाउँदै गए तर फ्युचरमा चाहिँ बिमारी भएर त्यो पैसा जति सबै बिमारमा नै इन्भेस्ट गर्नुभन्दा चाहिँ 15-20 मिनट आधी घन्टा प्रतिदिन योगामा चाहिँ टाइम दियो भने चाहिँ हामी चाहिँ स्वस्थ जीवन है लामो हेल्दी लाइफ जिउन पनि सक्छौँ र पिसफुल्ली जिउन सक्छौँ, ह्याप्पीली पिसफुल्ली है जिउन सक्छौँ भनेर म

0: हजुर हजुर हजुर तपाईँ हामीसँग जोडिनु भयो है, हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो अनि हामी तथा हाम्रो श्रोताहरूलाई यतिका महत्वपूर्ण जानकारीहरू दिनुभयो है योगमाथि है। त यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट सोमनाथज्यू तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
1: हजुर तपाईँलाई पनि धन्यवाद यसरी मलाई बोल्ने मौका दिनुभएकोमा, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।

हजुर श्रोता, हरेक वर्ष जून 21 तारीकको दिन विश्वभर विश्व योग दिवस मनाइन्छ। योग मानव जातिलाई भारतले दिएको एक अमूल्य उपहार हो, जसले शारीरिक स्वास्थ्य, मानसिक शान्ति तथा आध्यात्मिक विकासमा सम्पूर्ण योगदान पुर्याउँछ। त आजको व्यस्त जीवनशैली, तनाव, चिन्ता तथा विभिन्न जीवनशैली जन्य रोगहरूको बढ्दो चुनौती बीच योग एक सरल तर प्रभावकारी उपायका रूपमा स्थापित भएको छ। नियमित योग अभ्यासले शारीरिक स्वास्थ्य, लचिलो र ऊर्जावान बनाउनका साथै मनलाई शान्त, एकाग्र

जीवन जिउने एक समग्र कला र विज्ञान पनि हो। यसले शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्न सिकाउँछ र स्वस्थ तथा सुखी जीवनतर्फ अग्रसर गराउँछ। श्रोता, योग केवल एक दिन मनाइने कार्यक्रम मात्र होइन, यो स्वस्थ, सन्तुलित र सुखी जीवनको आधार हो। दैनिक केही समय योग र ध्यानका लागि छुट्याउन सकेमा हामी शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा शान्त र भावनात्मक रूपमा सशक्त बन्न सक्छौं। विश्व योग दिवसले हामीलाई स्वस्थ जीवनशैली अपनाउन, सकारात्मक सोच विकास गर्न तथा आत्मा अनुशासन कायम राख्न प्रेरणा दिन्छ। त आउनुहोस् श्रोता, योगलाई हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनाऊ र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउ। फेरि अर्को कार्यक्रमको साथ उपस्थित हुने अनुमति चाहन्छौ। तबसम्मका लागि स्वस्थ रहनुहोस्, सकारात्मक रहनुहोस् र नियमित योग अभ्यास गर्नुहोस् भन्दै कार्यक्रमबाट विदा लिन चाहन्छु। यसैले म कार्यक्रम सञ्चालिका टीका मंगरलाई विदा दिनुहोस्। नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम नारी संसार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आज 19 तारीक जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौं निरोगी बनाऊ। यस योग विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री राम प्रसाद पौड्याल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03529220117103592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय श्रोता याद राख्नुहोला, आज 19 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर पुनः एकपटक नोट गर्नुहोला 03529220117103592201171। सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, हामी उपस्थित भएका छौं विभिन्न नेपाली आधुनिक गीतहरू साथ। सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं पहिलो गीत कलाकार गणेश ढुङ्गेल अनि मायादेवी ढुङ्गेलको स्वरमा। आउनु श्रोता, सुनौ यो गीत।

यस गीतलाई श्रोताहरूले कलाकार पीमा लामा अनि साथी कलाकारको स्वरमा सुनिरहनु भएको थियो भने आउनु श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ कलाकार कुन्ती मोक्तानको स्वरमा।

यस गीतलाई श्रोताले सुनिरहनु भएको थियो कलाकार अरिजित सिंह अनि मनन भारद्वाजको स्वरमा फिल्म यारिया टूबाट। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ एनसीईआरटीमाथि एक प्रायोजित कार्यक्रम।

0: होइन ए सँगै नै हो जम्ने होइन त नाच
1: जम्न त पर्ने त हो त नि खै रे यहाँ याउबेको केटाहरू
2: ए हामीलाई त मान्छे नै पनि नदेखेको सुरु गरौँ नाच दसौँ घरबार कसो छिटाओ
3: हो हो
0: गाडी

श्रोताहरूले यस गीतलाई सुनिरहनु भएको छ कलाकार तीर्थ कुमारी थापा अनि साथीहरूको स्वरमा. अब केशनमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार. कृपया केशन प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक.

0: सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 को राष्ट्रीय लक्ष्य भन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिशा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वास्थ्य र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो र फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 को राष्ट्रीय लक्ष्य भन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस आनुवंशिक रक्त विकारको बारेमा विशेष गरी आदिवासी समुदायहरूमा जागरूकता जगाउन समन्वित प्रयासहरूको लागि आह्वान गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आज विश्व सिकल सेल दिवसको अवसरमा मध्यप्रदेशको ओमकारेश्वरमा आयोजित राज्य स्तरीय कार्यक्रमलाई सम्बोधन गर्नुभयो। यस अवसरमा राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री मोहन यादव पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले सिकल सेल एनिमिया उन्मूलनको लागि राष्ट्रिय अभियान अन्तर्गत राज्य सरकारको उपलब्धिहरूको प्रशंसा गर्नुभयो। राष्ट्रपतिले यस अभियान अन्तर्गत राज्यले धेरै मोर्चाहरूमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। राष्ट्रपतिले 2023 राष्ट्रिय अभियानको शुरूआतमा निर्धारित प्रमुख लक्ष्यहरूमध्ये एक सामूहिक स्क्रीनिङ रहेको र यो लक्ष्य निर्धारित समयभन्दा अगाडि नै हासिल भएकोमा सन्तुष्टिको कुरा रहेको बताउनुभयो।
1: एनिमिया उन्मूलन मिशन के अंतर्गत मध्य प्रदेश ने जो बहुआयामी उपलब्धियां हासिल की है इसके लिए मैं राज्य सरकार की सराहना करती हूँ। वर्ष 2023 में राष्ट्रीय मिशन का शुभारंभ करते समय जो अनेक बड़े लक्ष्य देश के सामने रखा गए थे उनमें से स्क्रीनिंग का लक्ष्य समय से पहले ही पूरा हो गया है। 9000 शिशुओं से लेकर 40 वर्षों की आयु तक के 7 करोड़ से ज्यादा लोगों की स्क्रीनिंग का लक्ष्य पूरा हो चुका है।
0: आदिवासी मामिला अनुसूचित जाति कल्याण चिकित्सा शिक्षा जनस्वास्थ्य र आयुष लगायत विभिन्न विभागहरूले स्वास्थ्य सेवा जागरूकता अभियान र सिकल सेल बिरामीहरूका लागि कार्यान्वयन भइरहेका कल्याणकारी योजनाहरूको बारेमा जानकारी प्रस्तुत गरे। प्रदर्शनीमा आदिवासी क्षेत्रहरूमा संचालित मोबाइल मेडिकल इकाईहरूको काम पनि प्रदर्शन गरिएको थियो। आफ्नो भ्रमणको अर्को चरणमा राष्ट्रपति द्रौपदी मुर्मू ओडिशाको राईरंगापुरको यात्रा गर्नुहुनेछ जहाँ उहाँले धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिशा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि प्रधानमन्त्रीको एक दिवसीय ओडिशा भ्रमणमा सामेल हुनुहुनेछ। राष्ट्रपति र प्रधानमन्त्रीले मयूरभंज जिल्लाको पहाड़पुर गाउँको भ्रमण गर्नुहुनेछ र सन्थाल जहेरा र हो जहेरा शिव केन्द्र र पहाड़पुर स्कूलको पवित्र बगैंचामा प्रार्थना गर्नुहुनेछ। पछि उहाँहरूले मयूरभंज जिल्लाको रैरंगपुरमा ओडिशा सरकारको 2 वर्षको वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछन्। कार्यक्रमको क्रममा

0: उहाँहरूले 47,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछन्। यी परियोजनाहरूले ऊर्जा, औद्योगिक पूर्वाधार, सड़क सम्पर्क, पिउने पानी, स्वास्थ्य, शिक्षा, पर्यटन र सिंचाई लगायतका प्रमुख क्षेत्रहरूलाई समेट्नेछन्। पश्चिम बंगालको आफ्नो दुई दिने भ्रमणको क्रममा श्री मोदी भोलि हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंगाल दिवस समारोहमा भाग लिनुहुनेछ। उहाँले पश्चिम बंगालमा धेरै विकास परियोजनाहरूको शुरूआत, समर्पण र शिलान्यास गर्नुहुनेछ। श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधिको 2300 किस्ता जारी गर्नुहुनेछ। यस किस्ता अन्तर्गत देशभरका 94 करोड़ भन्दा बढ़ी किसानहरूको ब्यांक खातामा सीधै 18,880 करोड़ रूपियाँ भन्दा बढ़ी रकम हस्तान्तरण गरिनेछ। यसका साथै उहाँले पश्चिम बंगालमा धेरै महत्वपूर्ण केन्द्रीय कृषि योजनाहरू शुरू गर्नुहुनेछ। यी योजनाहरूमा प्रधानमन्त्री फसल बीमा योजना, डिजिटल कृषि मिशन अन्तर्गत कृषि स्ट्र्याक, प्राकृतिक खेतीमा राष्ट्रिय मिशन र प्रधानमन्त्री धन धन्य कृषि योजना समावेश छन्। आइतबार प्रधानमन्त्री बिहान 6:30 कोलकातामा 12 अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई उहाँको जन्मदिनमा शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले पनि श्री गान्धीलाई जन्मदिनको शुभकामना दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनुभएको छ। नयाँ दिल्लीमा आयोजित 26 अखिल भारतीय फिंगर प्रिन्ट सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै उहाँले देशको प्रणाली रूपान्तरण हुँदै गएको र समकालीन आवश्यकताहरू पूरा गर्न व्यवस्थित रूपमा अध्यावधि गरिएको बताउनुभएको छ। राष्ट्रिय स्वचालित फिंगर प्रिन्ट पहिचान प्रणालीको बारेमा बोल्नुहुँदै श्री शाहले भन्नुभयो, धेरै उदाहरणहरू छन् जहाँ यो प्रणालीले सबैभन्दा जटिल मुद्दाहरूलाई पनि सरल बनाउन धेरै मदद गरेको छ। हाल यसको क्षमता केवल 10% मात्र प्रयोग गरिन्छ। उहाँले यसको प्रयोग केवल अपराधीहरू पत्ता लगाउनमा मात्र सीमित हुनु नहुने बताउनुभयो। गृहमन्त्रीले जोड़ दिनुभयो, एनएएफआईएसको सफलता प्रत्येक अपराध स्थलबाट संकलन गरिएका फिंगर प्रिन्टहरूद्वारा यसको डाटा बेसलाई समृद्ध बनाउनमा पूर्ण रूपमा निर्भर गर्दछ। यसलाई दुई खण्डीय दृष्टिकोणको रूपमा वर्णन गर्नुहुँदै उहाँले भन्नुभयो, यो प्रणाली अपराधीहरू पहिचान गर्न अत्याधिक प्रभावकारी भए पनि व्यापक डेटा निरन्तर उत्पन्न भएमा मात्र यो सफल हुन सक्छ। उहाँले जाँच र अभियोजनदेखि अन्तिम दोषी ठहरसम्म कानूनी प्रक्रियाको प्रत्येक चरणमा प्रविधिलाई प्रभावकारी रूपमा एकीकृत गर्ने आवश्यकतामा जोड़ दिनुभयो।
1: हमारा लक्ष्य बहुत स्पष्ट है, अपराधी कितना भी चतुर हो वह कानून और विज्ञान की संयुक्त शक्ति के सामने बचना नहीं चाहिए। वैज्ञानिक जांच, समयबद्ध अभियोजन और इंटीग्रेटेड क्रिमिनल जस्टिस सिस्टम, इसका उपयोग कर हमने क्राइम कंट्रोल करना है। क्राइम करने से दंड मिलता है, ये भाव जब खड़ा होता है तो अपराध को रोकने के लिए बहुत बड़ी सफलता मिलती है।
0: केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वास्थ्य र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन अभियान अन्तर्गत 7,19,00,000 भन्दा बढ़ी मानिसहरूको जाँच गरिएको र तीमध्ये 20,00,000 भन्दा बढ़ीमा लक्षणहरू देखिएको बताउनुभयो। उहाँले यो अभियान अन्तर्गत 2,46,000 भन्दा बढ़ी सिकल सेल बिरामीहरूको उपचार गरिएको र 4 करोड़ भन्दा बढ़ी सिकल सेल कार्डहरू वितरण गरिएको बताउनुभयो। श्री नड्डाले भन्नुभयो, यी उपलब्धिहरूले विशेष गरी आदिवासी र कमजोर जनसंख्यामा प्रारम्भिक पहिचान, समयमै उपचार, आनुवंशिक परामर्श र व्यापक हेरचाह सुनिश्चित गर्ने सरकारको सामूहिक प्रयासहरूलाई प्रतिविम्बित गर्दछ। उहाँले नागरिकहरूलाई 2047 सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा सिकल सेल रोग उन्मूलन गर्ने साझा लक्ष्यतर्फ सँगै काम गर्न आग्रह गर्नुभयो। राष्ट्रिय परीक्षण एजेन्सीले आइतबार हुने नीट यूजी पुनः परीक्षामा सहभागी हुने उम्मेद्वारहरूको लागि आधिकारिक वाट्सएप संचार च्यानल शुरू गरेको छ। एनटीएले स्पष्ट पारेको छ, सबै आधिकारिक वाट्सएप सन्देशहरू यसको प्रमाणित नम्बर 9178279802 मार्फत मात्र पठाइनेछ। एजेन्सीले उम्मेद्वारहरूलाई एनटीएबाट आएको भनी कुनै पनि सन्देश विश्वास गर्नु अघि नीलो प्रमाणीकरण चिन्ह र राष्ट्रिय परीक्षण एजेन्सी नाम जाँच गर्न सल्लाह दिएको छ। दिल्ली

0: उच्च अदालतले 21 जूनमा हुने नीट यूजी पुनः परीक्षा अगाडि टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाउने केन्द्र सरकारको निर्णयलाई यथावत राखेको छ। अदालतले यो कदम कानून अनुसार भएको बताएको छ। 1 जुलाईदेखि लागू हुने विकास भारत रोजगार तथा जीविकोपार्जन मिशन भीबीजी रामजी ऐन 2025 को कार्यान्वयनमा सहयोग गर्न सरकारले देशभर 100 भन्दा बढ़ी क्षेत्रीय अधिकारीहरू खटाउनेछ। फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। यो जीतसँगै मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले 2047 को राष्ट्रीय लक्ष्य भन्दा धेरै अगाडि नै भारतले सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले देशका प्रत्येक नागरिकलाई संविधानद्वारा ग्यारेन्टी गरिएका अधिकारहरूको उपभोग गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको बताउनुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व सिकल सेल जागरूकता दिवसको अवसरमा स्वस्थ र समतामूलक राष्ट्र निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो र फिफा विश्वकप फुटबल प्रतियोगितामा आज मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। हजुर श्रोता, हामी फेरि पनि उपस्थित भएका छौं विभिन्न नेपाली लोकगीतहरू साथ। ताउनुहोस् सुन्नुहोस् अघिल्लो गीत कलाकार श्री कुमार पाखरिङको स्वरमा

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

मिडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्ट्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजङ्घा 103 मेगाहर्ट्ज अनि न्यूज अन एआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता समय यस बेला स्टुडियोको घडी अनुसार अपराह्नको 4 बज्न लागिरहेको छ र अब प्रस्तुत गर्दैछौ अब उसो प्रसारण गर्ने कार्यक्रमहरूबारे जानकारी। श्रोता यस जानकारीको लगत्तै पश्चात सुन्नुहुनेछ विशेष फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम स्वर्ग गाथा। 4:30 बजेर प्रस्तुत गर्नेछौ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत कलाकार यङरप लेप्चाको आवाजमा केही गीत, त्यसपछि नुङ यङबेत लेप्चासँग लिएको एक अन्तर्वार्ता। यसैगरी 5 बजे सुन्नुहुनेछ लिम्बू भाषाको कार्यक्रम न्युसी चान अन्तर्गत प्रथममा समाचार, त्यसपछि कलाकार रूपलाल लिम्बूको आवाजमा सजेका केही गीत अनि लासेनहाङ लिम्बूसँग लिएको एक अन्तर्वार्ता। 5:30 बजेर लिएर उपस्थित हुनेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्तोक अन्तर्गत कलाकार कुङ्गा नेमा लेप्चाको आवाजमा सजिएका केही गीत, त्यसपछि अन्तर्राष्ट्रिय यौन हिंसा उन्मूलन दिवसको अवसरमा एक वार्ता। 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत लाइभ फोन इन कार्यक्रम, जसमा आजको विषय रहनेछ योग गरौं निरोग बनाऊ र यस विषयमाथि जानकारी दिन भनी हामीसँग स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक रामप्रसाद पौडेल। यसरी नै 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 लिएर उपस्थित हुनेछौ अन्तर्राष्ट्रिय योगा दिवसको सन्दर्भमा अंग्रेजीमा वार्ता, विषय रहनेछ योगा फर वेलनेस विजडम एण्ड वर्ल्ड पीस, वार्ताकार हुनुहुन्छ विपुल राज दाहाल। 7:05 प्रस्तुत गर्नेछौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 सुनाउनेछौ कार्यक्रम युवावाणी अन्तर्गत जीवनमा योगको महत्व। यसै गरी 8:05 समय रहनेछ कार्यक्रम गीत गजलको, जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार हेरी आनन्द अनि

समाप्त हुनेछ रात्रिको ठिक 10:30 बजे। श्रोता, यो थियो अब सो प्रसारण गर्ने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: ग्रेजुएसन लेभल गरेँ अनि अनियन मात बारे अलङ बुक रिभ्यू सङ हुन्छ होइन बुक सङ अलङ 200+ पेजेस 300+ पेजेस होइन अनियन मात बा अलङ रिभ्यू सङ मात बा अब स्लिपलेस लाइट्स स्लिपलेस नाइट्स हुन्छ सेनला अलङ
1: गोबागो आज मिटअपलाई
0: स्ट्रेस त हुन्छु सुन गोगोङ वी वन्ट टु गिभ आवर बेस्ट सु दो मात गरौँ ल सेनला इट इज इम्पोर्टेन्ट कि कहिन र तुदोसा हेल्थलाई अप फ्रन्ट थोगा छौँ होइन सुन गोगोङ अलङ मदान मुजोन अलङ सुला मुजोन अब मदान अलो मात गोङरे अलङ हेल्थ कार्डलाई अलङ कम इफेक्ट लाइक इफेक्ट त हुन्छ सेनला वान साइडमै वी थिङ्क अबाउट आवर हेल्थ अन द अदर साइड वी थिङ्क अबाउट स्टडिज होइन ओङनबारे अलोङ मोस्ट अफ द टाइम्स ब्यालेन्स कात्रे थुप्सँगलाई इल बी हार्ड होइन अरे गन्ना स्टुडेन्टसँग रिलेट मात खत्लियो अरे अरे होइन सेनला अलोङ ओरे ब्यालेन्स थुप्सँग तरे नो गोरे अरे दो लिस्यो कि सेमेस्टर स्टार्ट आई मिन क्लास स्टार्ट हुन्छ सदो like from the beginning of the class lemna do kayinandre kat branches re cham gachu likhalim na first lom do kayinandre along you know if we go by the timetable lika ore timetable no gongre kayinan balance re like gumilin ki gola along you know I was able to perfectly balance re gumilin na so that sleepless nights muncho so that break along zola zomkhan na ore re muncho tarashan la along गोनन चिङ बारे फर्स्ट लम दो कहिन लास्ट सुमान गोगङ कहिले अलङ सुमा चोली गङरे लास्टका इक्जाम लात्रा बुटनका कथा
1: लोक्छु
0: अलङ बुकसँग हक्छु कपीसँग हक्छु होइन ओरेरे मे अलङ फर्स्ट नहान लम दो इफ इभन 5 मिनट्स कहिनन् कहिले छोडेम रे बोखत गङरे अलङ ओरे ब्यालेन्स रे कम रे कहिनन् अलङ ब्यालेन्स रे मात्ख छु यङ रे एक्सेसा
1: उरी आमी उङ्लम अलङ इङ उतेत किदकता मुगुन अलङ इङ र नहान लम नदो अलङ कै जङ्गुर अलङ सेते छु अङसङ अलङ मुन्छु अलङ कससा इक्जाम लादेत अलङ इक्जाम लादे अ लाद बम अलङ गो लादन बा कताब ड्रुक्छु मुगुन गङ्ग्र गु मदकनि अलङ उर जङ्गु सम लाङुन्छु स्टेप चाङ गन्नरे नहान रे नद ओलमना मङाननि सेनला काफ्लिक रे अलङ उलुम दङुन्छु खसस एग्जाम नि अलङ गु इचा त मदकनि अलङ गु लोकल लेन एग्जाम नि सुरङ ना मङ कदब दुक्छु उर जङ रे इंग्लन रे मनिन बु नहान रे नद इंग्रा लङ चुरुक लङ द बम गद बु ओरे रे ओरे ओलम गुन बारे आयोङ कला बान्छु लिउ अलङ अलङ गोन गोन अलङ इङदेबको आरिङ मा बक्सस आमिङ र उरे जाङला अलङ ना हान्दे न कहिन उरे लमि उरे करे अलङ अवेद मा लङ नङ उरे कतु रुक लङ नङ अलङ कस सब्जेक्ट निक्स एग्जाम नि लिन गोन ना हान्दे न दो अलङ दिक लङ नङ गुङरे अलङ आयोङ कला बान्छु उन उतेत अलङ किदक ला मुन छत पा अलङ अलङ टक छ्या गेप इङ का अलङ सुरङ खसा बेका कायुसा अलङ अरि थुपी अरि ग नामुन्चा थुपी मदन चे तुङकुङ तुङलात अरि नुबङ सुद गङ तुक्सा अरि थुपीका इङ देवका अलमना गाने थामदन माथुब बागु अग्याब दागो नि रङ सिगदुम सा गनन अबो पातोङ सा अरि अरि र कायुसा रङ सिगदुम नङका रङ मिमोङ नङका थोंग द पातोङ सा अरि गत गुम

श्रोताहरूले एडेन्जेल सुनिरहनु भएको थियो दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत लाइभ फोन इन कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणको अध्यक्षतामा आयोजित बाह्य सहायता प्राप्त परियोजना ईएपी सम्बन्धी संगोष्ठीमा सहभागिता जनाउनुभयो। उक्त कार्यक्रममा उत्तर पूर्वी तथा हिमाली राज्यहरूका मुख्यमन्त्रीहरू, भारत सरकारका वरिष्ठ अधिकारीहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संगोष्ठीका क्रममा मुख्यमन्त्रीले केन्द्र सरकारप्रति निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै एसएएससीआई अन्तर्गत प्राप्त सहयोग प्राइड अफ दि हिल्स पहलको स्वीकृति तथा उत्तर पूर्व क्षेत्रको बौद्ध सर्किट विकास योजनामा सिक्किमलाई समावेश गरिएको विषयलाई उल्लेख गर्नुभयो। साथै उहाँले राज्यले ऊर्जा, वन, सम्पर्क पूर्वाधार तथा सामाजिक कल्याण लगायत विभिन्न क्षेत्रमा बाह्य सहायता प्राप्त परियोजनाहरूको सफल कार्यान्वयनबारे जानकारी गराउनुभयो। कर्मचारी भविष्य निधि संगठन ईपीएफओ सिक्किमले आज देशभरका 200 संस्थानमा एकसाथ आयोजित प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमभीबीआरवाईको राष्ट्रिय कार्यान्वयन कार्यक्रममा सहभागिता जनाएको छ। श्रम तथा रोजगार मन्त्रालयद्वारा नयाँ

0: स्थित विज्ञान भवनमा आयोजित राष्ट्रिय कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी मार्फत करिब 2400 करोड़ रूपियाँ बराबरको प्रोत्साहन रकम वितरण गर्नुभयो। आज गान्तोकमा आयोजित कार्यक्रममा श्रम तथा रोजगार विभागका मन्त्री भीमहाङ लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभयो। यस योजना अन्तर्गत सिक्किमका 84 वटा प्रतिष्ठानसँग आबद्ध 167 जना लाभग्राही लाभान्वित भएका छन्। सिक्किम राज्यमा तृतीय स्तरीय स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने सरकारको निरन्तर प्रयास अन्तर्गत स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जीटी ढुंगेल, स्वास्थ्य तथा परिवार कल्याण विभागका अध्यक्ष फुर्बा रिंजिङ शेर्पा तथा राष्ट्रिय स्वास्थ्य अभियान एनएचएमका मिशन निदेशक डाक्टर विकास प्रधानले नेशनल अर्ग्यान एण्ड टिश्यू ट्रान्सप्लान्ट अर्गनाइजेशन एनओटीटीओका निदेशक डाक्टर अनिल कुमार यादवसँग भेट गरी सिक्किममा मृगौला प्रत्यारोपण सेवा स्थापना गर्ने विषयमा छलफल गर्नुभयो। भेटका क्रममा डाक्टर अनिल कुमार यादवले राज्यमा आगामी अगस्तभित्र मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धि सम्बन्धी सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। प्रस्तावित मृगौला प्रत्यारोपण कार्यक्रमले अन्तिम चरणको मृगौला रोगबाट पीड़ित बिमारीहरूलाई जीवन रक्षक उपचार सहज रूपमा उपलब्ध गराउनका साथै उपचारका लागि राज्य बाहिर जानुपर्ने बाध्यताहरू कम गर्ने अपेक्षा गरिएको छ। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले हिजो रेल भवनमा केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवसँग भेट गरी सिक्किमका महत्वपूर्ण रेल परियोजनाहरूको प्रगतिबारे छलफल गर्नुभयो। भेटका क्रममा सांसद सुब्बाले प्रस्तावित रम्फू रानीपुल रेल परियोजनाको प्रक्रिया छिटो अघि बढ़ाउन तथा मल्ली देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण एफएलएस शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभएको छ। उहाँले यी परियोजनाले सिक्किममा यातायात, पर्यटन, व्यापार तथा आर्थिक विकासलाई ठूलो टेवा पुर्याउने बताउनु भएको छ। पत्र सूचना कार्यालय पीआईबी गान्तोकद्वारा आज गान्तोकमा 12 वर्ष विश्वासका, विकासका र जनकल्याणका विषयमा एक दिने मीडिया अन्तर्क्रिया कार्यक्रम वार्ता आयोजना गर्यो। कार्यक्रममा क्षेत्रीय संचारकर्मी, शिक्षाविद, एमआईबीका अधिकारीहरू तथा राज्यका संचार सम्बन्धी अधिकारीहरू एकै मञ्चमा भेला भई भारतमा केन्द्र सरकारको 12 वर्षे रूपान्तरकारी शासन यात्राबारे खुला छलफल गरे। कार्यक्रममा सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आले प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सिक्किमका मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। 212 राज्य स्तरीय भानु जयन्ती समारोहको तयारीलाई लिएर सोरेङमा जिल्ला अध्यक्ष तिला देवी गुरूङको अध्यक्षतामा आज एक समन्वय बैठक सम्पन्न भयो। बैठकमा कार्यक्रमको विस्तृत कार्यतालिका, विभिन्न प्रतियोगीहरूका निर्णायकहरूको चयन, विशिष्ट अतिथि तथा अतिथिलाई निमन्त्रण गर्ने व्यवस्था तथा अन्य व्यवस्थापकीय विषयहरूमा विस्तृत छलफल गरियो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: नुमोङ सुतरे गोङतोक गोमो ल्याङजुङसा सुटोन सेनोङ ओ डेङ्का रोङ मिलोङ।

यदि श्रोताहरू हामीसँग भर्खरै मात्र जोडिनु भएको छ भने श्रोताले अहिले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। श्रोता कार्यक्रमलाई अघि बढाउने क्रममा सुनाइरहेका छौं यो अघिल्लो गीत गायक कलाकार प्रसन्न एजेकल राईको आवाजमा, र यस गीतको निम्ति हामीलाई सन्देश पत्र पठाउनुहुने श्रोता हुनुहुन्छ विवेक दर्नाल, राजु राई अनि रवि गुरूङले लोहराडीथाङ गान्तोक पूर्व सिक्किमबाट।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो गायक कलाकार रिको लामाको आवाजमा र पत्र पठाउने श्रोताहरू हुनुहुन्थ्यो सृजना राई कोपीबारी गान्तोक पूर्व सिक्किमबाट। साथै अर्को पत्र प्राप्त भएको थियो बेन्जामिन राई बोजोघारी गान्तोक पूर्व सिक्किमबाट।

कार्यक्रम नेपाली अनुरोध संगीत सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ सुनाइरहेका छौं आजको हाम्रो यो अन्तिम गीत गायक कलाकार अनमोल गुरूङको आवाजमा। र यस गीत सुन्नको निम्ति हामीलाई पत्र पठाउने श्रोताहरू हुनुहुन्छ विक्रम भुजेल, सनिहाङ सुब्बा, सुमन सुब्बा अनि विजय साक्या, लोअर आदिथाम, गान्तोक पुरा सिक्किमबाट। त आउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको।

उस्तो श्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम नेपाली अनुरोध संगीत आजलाई यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला स्टुडियोको घडी अनुसार 7:25 हुन लागिरहेको छ। अब केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। केही क्षण प्रतीक्षा साँच्नुहोला।

यो आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एक समारोहमा प्रधानमन्त्री विकसित भारत रोजगार योजना अन्तर्गत 2400 करोड़ रूपियाँको प्रोत्साहन रकम वितरण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्स र स्लोवाकियाको आफ्नो दुई देशको सफल भ्रमण सम्पन्न गर्नुभएको छ। वहाँ भोलि ओडिशा र पश्चिम बंगालको भ्रमणमा हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू पनि ओडिशाको एक दिने भ्रमणमा प्रधानमन्त्रीसँगै सामेल हुनुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले भारतले आफ्नो राष्ट्रिय लक्ष्य वर्ष 2047 भन्दा धेरै अगाडि नै सिकल सेल रोग उन्मूलन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज देशका प्रत्येक नागरिकलाई संविधानले दिएको अधिकार प्राप्त गर्न फौजदारी न्याय प्रणालीलाई उपयुक्त माध्यम बनाउने समय आएको भन्नुभयो। केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभयो, भारतको घरेलु रक्षा उत्पादन 2014 46,000 करोड़ रूपियाँबाट बढ़ेर गत आर्थिक वर्षमा 1,78,000 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेको छ। अस्मिता चालिहा मकाऊ ओपन ब्याडमिण्टनको महिला सिंगल सेमीफाइनलमा पुगेकी छिन्। भोलि हुने सेमीफाइनलमा दक्षिण कोरियाकी पाक गा उनसँग उनको सामना हुनेछ। र फिफा विश्वकप 2026 सह आयोजक अमेरिकाले आज राति वाशिङटनको सियाटल स्टेडियममा समूह डीमा अस्ट्रेलियासँग खेल्नेछ। खेल भारतीय समयअनुसार बिहान 12:30 बजेदेखि शुरू हुने निर्धारित छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमवीबीआरवाई अन्तर्गत 2400 करोड़ रूपियाँ बराबरको प्रोत्साहन रकम वितरण गर्नुभयो। यो रकम पीएमवीबीआरवाईको कार्यान्वयनमा एक महत्वपूर्ण कोषे ढुंगा हो, जुन सरकारको प्रमुख रोजगार

नमस्कार श्रोता मित्रहरू, आकाशवाणी गान्तोकको लोकप्रिय कार्यक्रम युवावाणीमा म यहाँहरू सम्पूर्ण श्रोतावर्गलाई हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु। म हुँ अनिसा कार्की, आज यस कार्यक्रमको प्रस्तुताको रूपमा यहाँहरू समक्ष आएकी छु। स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। स्वास्थ्य शरीर, स्वास्थ्य मन र सकारात्मक सोचले मात्र व्यक्तिलाई सफल, सृजनशील र उत्पादनशील जीवनतर्फ अग्रसर गराउँछ। आधुनिक जीवनशैली, बढ्दो मानसिक तनाव, असन्तुलित खानपान तथा शारीरिक निष्क्रियताका कारण विभिन्न स्वास्थ्य समस्याहरू बढ़िरहेका बेला योग एक प्रभावकारी वैज्ञानिक तथा प्राकृतिक जीवनशैलीका रूपमा विश्वभर स्वीकार गरिएको छ। हरेक वर्ष जून 21 दिन मनाइने अन्तर्राष्ट्रिय योग दिवसले योगको महत्वलाई विश्व समुदाय समक्ष उजागर गर्ने अवसर प्रदान गर्दछ। यस विशेष अवसरमा आजको युवावाणी कार्यक्रममा हामी अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा स्वास्थ्यमा योगको महत्व विषयमा चर्चा गर्नेछौ। आउनुहोस्, योगले हाम्रो शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा पुर्याउ

भएको सकारात्मक प्रभावबारे विस्तृत रूपमा जानकारी लियौं। मानव जीवनको सबैभन्दा मूल्यवान र आधारभूत सम्पत्ति स्वास्थ्य हो। स्वास्थ्य शरीर, सन्तुलित मन र सकारात्मक सोचले मात्र व्यक्तिलाई पूर्ण तथा अपूर्ण जीवनयापन गर्न सक्षम बनाउँछ। आधुनिक युगमा तीव्र शहरीकरण, व्यस्त जीवनशैली, असन्तुलित खानपान, अत्यधिक मानसिक तनाव तथा शारीरिक निष्क्रियताका कारण विभिन्न जटिल रोगहरूको प्रकोप दिनहुँ दिन बढ्दै गएको छ। यस्ता बहुआयामिक स्वास्थ्य समस्याहरूको दिगो र प्राकृतिक समाधानका लागि योग एक प्रभावकारी वैज्ञानिक तथा सर्वस्वीकार्य माध्यमका रूपमा स्थापित भएको छ। योग केवल शारीरिक व्यायाम मात्र नभएर शरीर, मन र आत्माबीच परम सन्तुलन कायम गर्ने एउटा समग्र जीवन पद्धति हो। योगको प्रादुर्भाव प्राचीन वैदिक कालमा हिमोत्खण्ड र भारतीय उपमहाद्वीपमा भएको मानिन्छ। संस्कृतको यज धातुबाट बनेको योग शब्दको शाब्दिक अर्थ जोड्नु, समाहित गर्नु वा एकाकार गर्नु हो। यसको मूलतः शरीर, मन र चेतनाको त्रिकोणात्मक समन्वयलाई जनाउँछ। योगको यही विश्वव्यापी र शाश्वत महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले सन् 2014 जुन 21 अन्तर्राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको थियो। त्यस यता प्रत्येक वर्ष जुन 21 विश्वभर यो दिवस मनाउँदै आएको छ, जसले मानव समुदायलाई स्वास्थ्य जीवनशैली अप्न्याउनु निरन्तर प्रेरित गरेको छ। हजुर श्रोता, योग एक प्राणमिक स्वास्थ्य विज्ञान हो, जसले शारीरिक, मानसिक र सामाजिक तथा आध्यात्मिक कल्याणलाई सुदृढ बनाउँछ। अष्टाङ्ग योग अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि जस्ता चरणहरू पर्दछन्। महर्षि पतञ्जलिले आफ्नो योग सूत्रमा योगलाई चित्तवृत्ति निरोध अर्थात् मनका चञ्चल र अस्थिर वृत्तिहरूलाई नियन्त्रण गर्ने प्रक्रियाका रूपमा परिभाषित गरेका छन्। योगको मूल उद्देश्य केवल रोगको उपचार गर्नु मात्र नभएर रोग लाग्नै नदिने प्रतिरोधात्मक वातावरण, प्रिभेन्टिभ हेल्थ, सृजना गर्नु पनि हो। यसले व्यक्तिलाई आत्मा अनुशासन, आत्मबोध, मानसिक उभेदता र सकारात्मक जीवन दृष्टितर्फ उन्मुख गराउँछ। नियमित योगाभ्यासले शरीरका विभिन्न आन्तरिक अङ्ग तथा जैविक प्रणालीहरूको कार्यक्षमतामा गुणात्मक वृद्धि गराउँछ। विभिन्न आसनहरूले मांसपेशी, हड्डी, स्नायु र जोड्नीहरूलाई लचिलो, बलियो र सकार्य बनाउँछ। समकालीन विश्वमा उच्च रक्तचाप, मधुमेह, हृदय रोग, मोटापना र श्वास प्रवाह सम्बन्धी समस्याहरू प्रमुख स्वास्थ्य चुनौती बनेका छन्। योगका विभिन्न आसन र प्राणायामले शरीरमा अक्सिजनको आपूर्ति बढाई रक्त सञ्चारलाई सुचारू बनाउँछ, जसले गर्दा यी जीवनशैली जन्य रोगहरूको जोखिम स्वतः न्यूनीकरण हुन्छ। विशेष गरी कर्पोरेट क्षेत्रमा लामो समयसम्म बसेर काम गर्ने र डिजिटल उपकरणहरूको अत्यधिक प्रयोग गर्ने आधुनिक पुस्ताहरूका लागि योग सञ्जीवनी बुटी जस्तै सिद्ध भएको छ। यसले मेरुदण्डको समस्या, ब्याक पेन, गर्दन दुख्ने, सर्भिकल पेन र अन्य शारीरिक जडतालाई हटाउन सहयोग गर्दछ। प्रिय श्रोताहरू, अब हामीले लिएर आएका छौँ छोटो सांगीतिक विश्राम एवं तपाईँहरूलाई मनपर्ने गीत र रमाइला धुनहरू। यस विश्रामपछि हामी पुनः यसै विषयमाथि चर्चा गर्नेछौ। अहिलेलाई भने सुन्नुहोस् यो गीत।

हजुर श्रोता, गीतपछि पुनः स्वागत छ युवावाणी कार्यक्रममा। विश्व स्वास्थ्य संगठन WHO का अनुसार स्वास्थ्यको परिभाषा शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक र सामाजिक स्वास्थ्य पनि अनिवार्य मानिन्छ। वर्तमान समयको तीव्र प्रतिस्पर्धा, आर्थिक दबाव र सामाजिक अपेक्षाहरूले गर्दा तनाव, चिन्ता, एन्जाइटी र डिप्रेसन जस्ता समस्याहरू महामारीका रूपमा फैलिएका छन्। योग मानसिक स्वास्थ्य प्रवर्धनको सबैभन्दा भरपर्दो नियम मध्ये एक हो। ध्यान, मेडिटेशन र प्राणायामले मस्तिष्कलाई शान्त बनाउँदै तनाव पैदा गर्ने हर्मोन कोर्टिसोलको स्तरलाई घटाउँछन् र प्रसन्नता दिने हर्मोनको स्राव बढाउँछन्। यसले गर्दा व्यक्तिमा निम्न सुधारहरू देखा पर्दछन्। एकाग्रता र स्मरण शक्तिमा वृद्धि हुन्छ, भावनात्मक आवेगमाथि नियन्त्रण र धैर्यता विकास हुन्छ, कार्यक्षमता र निर्णय लिने क्षमता सुदृढ हुन्छ। मानव शरीरको रक्षा कवच भनेकै उसको प्रतिरक्षा प्रणाली इम्युन सिस्टम हो। योगले शरीरका सूक्ष्म ग्रन्थिहरू र हर्मोनल प्रणालीहरूलाई सन्तुलन राखी प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ। COVID-19 महामारीको समस्यामा श्वास प्रवास प्रणाली सुदृढ गर्न र मानसिक आत्मबल बढाउन योग तथा प्राणायामको उपयोगिता विश्वभर नै पुनः पुष्टि भएको थियो। त्यस्तै भोजनको असन्तुलन र श्रमहीन जीवनका कारण उब्जिने प्राचीन प्रणालीका विकारहरूलाई रोगले जराईदेखि निको पार्छ। यसले मोटाबोलिज्मलाई सन्तुलनमा राख्ने हुनाले तौल नियन्त्रण र मोटापना व्यवस्थापनमा यो अचूक मानिन्छ। अचेल आधुनिक चिकित्सा विज्ञानले पनि एलोपेथिक उपचारसँगै उपचारात्मक विधिको रूपमा थ्युरोप्याटिक योगलाई आत्मसात गर्न थालेको छ। कुनै पनि देशको समृद्धिको मेरुदण्ड त्यहाँको युवा जनशक्ति मानिन्छ। विद्यार्थी वर्गमा बढ्दो शैक्षिक दबाव, परिश्रमको तनाव र सामाजिक सञ्जालको डिजिटल एडिक्सनले निम्त्याएको मानसिक विचलन रोक्न योग एक अचूक शस्त्र बनेको छ। आत्म अनुशासनको विकासमा योगले युवाहरूमा आत्मनियन्त्रणको भावना जागृत गर्दछ। यसले युवा पुस्तालाई डिप्रेसन र आन्तरिक क्रियाकल्पबाट टाढा राख्ने सृजनात्मक एवं राष्ट्रिय निर्माण कार्यमा लाग्न प्रेरित गर्दछ। जुन 21 वर्षकै सबैभन्दा लामो दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूप मनाइनुको विशेष वैज्ञानिक र प्राकृतिक महत्व छ। यस दिवसले योगलाई कुनै धर्म वा समुदाय विशेषको घेराबाट बाहिर निकालेर वसुधैव कुटुम्बकम र वैश्विक कल्याणको साझामा सम्पादनका रूपमा स्थापित गरेको छ। नेपाल र भारत जस्तो तपोभूमि र योगको उद्यम स्थलमा यस दिवसको सन्दर्भ अझ बढ़िरहेको छ। यस दिन आयोजना गरिने सामूहिक योगाभ्यास, सेमिनार र चुनौतीमूलक कार्यक्रमहरूले नीति निर्माण तहदेखि सर्वसाधारणसम्म योगलाई दैनिक जीवनको हिस्सा बनाउने वैचारिक ऊर्जा प्रदान गर्दछ। हजुर श्रोता, पुनः समय भएको छ गीतको र अहिलेलाई भने सुन्नुहोस् यो गीत।

श्रोता, छोटो सांगीतिक विश्रामपछि हामी पुनः उपस्थित भएका छौं युवावाणी कार्यक्रम लिएर। हरेक वर्ष जून 21 का दिन विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। सन् 2026 को अन्तर्राष्ट्रिय योग दिवसको मूल विषय एक पृथ्वी एक स्वास्थ्यका लागि योग रहेको छ। यस विषयले मानव स्वास्थ्य र पृथ्वीको स्वास्थ्य एकअर्कासँग गहिरो रूपमा सम्बन्धित रहेको सन्देश दिइन्छ। भारत योग उद्यम स्थलका रूपमा परिचित छ। हजारौं वर्ष अघि ऋषि मुनिहरूद्वारा विकसित गरिएको योग आज विश्वव्यापी स्वास्थ्य अभियानका रूपमा स्थापित भएको छ। भारत सरकारले योगलाई जन स्वास्थ्यसँग जोड्दै विद्यालय, विश्वविद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक क्षेत्रहरूमा व्यापक रूपमा प्रवर्धन गरिरहेको छ। योगको यही महत्वलाई दृष्टिगत गर्दै यसै विषयमाथि नै चर्चा गरिरहेका छौं। हजुर श्रोता, भारत सरकारले आयुष मन्त्रालय मार्फत विद्यालय स्तरदेखि नै विश्वविद्यालय तथा स्वास्थ्य संस्थासम्म योगलाई स्वास्थ्य शिक्षाको महत्वपूर्ण अंगका रूपमा समावेश गर्ने प्रयास गरिरहेको छ। अन्तर्राष्ट्रिय योग दिवस केवल एक दिवसको उत्सव नभई स्वास्थ्य जीवनशैलीको अभियान हो। योग मानव स्वास्थ्यको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने एक कालजयी वैज्ञानिक एवं प्राकृतिक पद्धति हो। यसले मानिसलाई मेसिन हुनुबाट जोगाएर मानव भइरहन सहायता गर्दछ। भौतिक रूपमा सम्पन्न तर मानसिक रूपमा विपन्न वर्तमान विश्वका लागि योग जीवन जिउने कला, आर्ट अफ लिभिङ हो। स्वस्थ शरीर नै स्वस्थ मनको वास हुन्छ भन्ने सर्वमान्य दर्शनलाई चरितार्थ गर्न योगभन्दा उत्तम अर्को विकल्प छैन। अतः व्यक्ति, समाज र समग्र राष्ट्रलाई नै ऊर्जावान र समृद्ध बनाउन योगलाई केवल वर्षको एक दिन मनाइने औपचारिकतामा सीमित नराखी हाम्रो दैनिक जीवनको अभिन्न अंग बनाउन आजको अपरिहार्य आवश्यकता हो। स्वस्थ व्यक्ति, स्वस्थ समाज र स्वस्थ पृथ्वी निर्माणका लागि योगको अभ्यास अपरिहार्य देखिन्छ। आधुनिक युगमा बढ्दो मानसिक तनाव, अस्वस्थ जीवनशैली र विभिन्न किसिमका शारीरिक समस्याहरूका बीच योग एक अचूक ओखतीको स्वाद भएको छ। विश्व स्वास्थ्य संगठनले पनि मानसिक र शारीरिक स्वास्थ्य प्रवर्धनका लागि योगलाई नै एक प्रभावकारी माध्यमको रूपमा स्वीकार गरेको छ। प्राकृतिक क्षेत्रमा योगलाई शारीरिक शिक्षा र मानसिक स्वास्थ्यको एक महत्वपूर्ण विधाका रूपमा हेरिन्छ। स्वास्थ्य संस्थाहरूमा योग दिवस मनाउनको अर्थ विद्यार्थीहरूलाई अनुशासित, तनावमुक्त र स्वास्थ्य बनाउने जग बसाल्नु हो। आधुनिक शिक्षाले बौद्धिक विकासमा जोड़ दिए पनि मानसिक सन्तुलन र संवेगात्मक स्तरमा इमोशनल स्टेबिलिटीका लागि योग अपरिहार्य माध्यम बनेको छ। समाजका हरेक वर्ग, बाल बालिकादेखि वृद्धसम्म लागि योग उत्तिकै फलदायी छ। हजुर श्रोता, हामी यस कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौं। हजुर श्रोता, योग दिवसका दिन देखिने उत्साह र सहभागिता प्रशंसनीय भए तापनि यसलाई वर्षको एक दिन मात्र मनाइने औपचारिकतामा सीमित राख्न हुँदैन। हाम्रो मुख्य चुनौती भनेको योगलाई प्रत्येक व्यक्तिको दैनचर्याको हिस्सा कसरी बनाउने भन्ने हो। आधुनिक समाजमा योगलाई केवल शारीरिक व्यायाम, आसनका रूपमा मात्र बुझ्ने संकुचित सोच पनि देखिन्छ। वास्तवमा योग प्राणायाम, ब्रिदिङ एक्सरसाइज र ध्यान मेडिटेशनको समष्टिगत रूप हो, जसले मानिसको चेतनालाई उच्च बनाउँछ। भविष्यमा योगको पहुँचलाई अझ व्यापक बनाउनका लागि विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरूमा यसलाई व्यवहारिक रूपमा समावेश गर्न आवश्यक छ। साथै ग्रामीण क्षेत्रका नागरिकहरूसम्म पनि योगको सही ज्ञान र यसका फाइदाहरू पुर्याउन आजको आवश्यकता हो। समग्रमा भन्नुपर्दा अन्तर्राष्ट्रिय योग दिवसले मानव जीवनलाई स्वास्थ्य एवं अर्थपूर्ण बनाउने मार्गचित्र प्रस्तुत गर्दछ। विज्ञान र प्रविधिको विकासले भौतिक सुख सुविधा बढाए तापनि आन्तरिक सुख र शक्ति केवल स्वास्थ्य शरीर र स्थिर मनबाट मात्र सम्भव छ, जुन योगको माध्यमबाट प्राप्त हुन्छ। योग दिवस मनाउनको वास्तविक सार्थकता तब मात्र हुन्छ जब हामी यसलाई आफ्नो जीवन पद्धति, लाइफस्टाइलका रूपमा अप्नाउँछौ। स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्कको निवास हुन्छ।

भनाईलाई चरितार्थ गर्न र एउटा शान्त निरोगी एवं सकारात्मक समाजको निर्माण गर्न योग आजको र भोलिको अपरिहार्य आवश्यकता हो। यद्यपि योग केवल व्यायामको एउटा विधि मात्र नभई स्वास्थ्य अनुशासित तथा सन्तुलित जीवन जिउने कला हो भन्ने कुरा स्पष्ट हुन्छ। योगाभ्यासले शारीरिक स्वास्थ्यलाई सुदृढ बनाउनका साथै मानसिक शान्ति, आत्मविश्वास, सकारात्मक सोच तथा जीवनप्रतिको आशावादी दृष्टिकोण विकास गर्न सहायता गर्दछ। अन्तर्राष्ट्रिय योग दिवसले हामी सबैलाई स्वास्थ्य जीवनशैली अप्न्याउन, योगको दैनिक अभ्यासका रूपमा अंगीकार गर्न तथा समग्र स्वास्थ्य प्रति सचेत बन्न प्रेरित गर्दछ। स्वास्थ्य व्यक्ति, स्वास्थ्य समाज र स्वास्थ्य राष्ट्र निर्माणका लागि योगको भूमिका अत्यन्त महत्वपूर्ण छ। यसै सन्देशका साथ आजको कार्यक्रमबाट म अनिसा कार्की बिदा चाहन्छु। कार्यक्रम सुन्नु भएकोमा यहाँहरू सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक धन्यवाद। नमस्कार, शुभरात्री।

0: चुनाव आयोग सिक्किम सरकार द्वारा जनहित में जारी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत गर्दैछौ कार्यक्रम गीत गजल, जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार हेरी आनन्द अनि कमल खानको आवाजमा सजिएका केही गीतहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौ कार्यक्रमको पहिलो गीत गायक कलाकार कमल खानको आवाजमा। त श्रोता, आउनुहोस् स्वीकार्नुहोस्।

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताले अहिले सुनिरहनु भएको छ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार ह्यारी आनन्द अनि कमल खानको आवाजमा सजिएका केही गीतहरू।

0: हस्ट श्रोता प्रस्तुत गीतको साथै कार्यक्रम गीत गजल आजलाई यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: हामीसँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला स्टुडियोको घडी अनुसार 8:30 भइसकेको छ र म प्रस्तुत गर्दैछौ शास्त्रीय संगीतको कार्यक्रम स्वर संसार अन्तर्गत गिरिजा देवीद्वारा ठुम्री गायन।

श्रोताहरूले यति जेल सुनिरहनु भएको थियो शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत गिरिजा देवीद्वारा ठुम्री गायन। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला स्टुडियोको घडी अनुसार 8:45 हुन लागिरहेको छ र अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। केही क्षण प्रतीक्षा साँच्नुहोला।

मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्ट्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथ एफएम कञ्चनजंघा 103 मेगाहर्ट्ज अनि न्यूज अन एआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता समय यस बेला सूर्यको घडी अनुसार रात्रिको 10 बजिसकेको छ र लिएर उपस्थित भएका छौं विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू। श्रोता सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँझेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आज हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो गीत गायक कलाकार केकेको आवाजमा फिल्म इकबालबाट। त आउनुहोस् श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको पहिलो प्रस्तुति।

प्रेसोदा कार्यक्रम हिन्दी फिल्म संगीतलाई बढ़ाउने क्रममा सुनाउन गएका छौं यो अघिल्लो गीत गायक कलाकार मेम खान अनि शंकर महादेवनको युगलावाज।

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताले अहिले सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू। श्रोता कार्यक्रमलाई अघि बढ़ाउँदै सुनाउन गइरहेका छौं यो अघिल्लो गीत फिल्म वीरबाट गायक कलाकार रहत फतेह अली खान अनि सुजानाको युगल आवाजमा।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो गायक कलाकार अर्जित सिंहको आवाजमा फिल्म दुकानबाट. भने यो अर्को गीत सुनाउन गइरहेका छौं फिल्म टोयलेट एक प्रेम कथाबाट गायक कलाकार सोनु निगम अनि श्रेया घोषालको युगल आवाजमा.

कार्यक्रम हिन्दी फिल्म संगीत सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आज सुनाउन गइरहेका छौं आजको हाम्रो यो अन्तिम गीत गायक कलाकार विशाल मिश्रा पलक मुचाल अनि मिथुनको आवाजमा फिल्म वनवासबाट। त आउनुहोस् श्रोता स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति।

हवस् श्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम हिन्दी फिल्म संगीत आजलाई यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला स्टोरीको घडी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथ आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्।